सम्म आफ्नै सांसदले संसदमै सरकारलाई कडकडामा उभ्याउन थालेका छन्। पछिल्ला केही दिनमा रासोपाका सांसदहरूले भोटेपछि बाढ़ी पीड़ितहरूको राहत वितरणमा देखिएको उदासीनता, उपभोक्ताले भोगिरहेको समस्या, प्रधानमन्त्री सचिवालयको भूमिका, आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाई तथा मन्त्रीको कार्यशैलीसम्म प्रश्न उठाएका छन्। यी अभिव्यक्तिलाई केवल व्यक्तिगत असन्तुष्टिका रूपमा लिने कि सरकार संचालनमा देखिन थालेका संरचनागत कमजोरीका संकेतका रूपमा बुझ्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। राष्ट्रपाका महामन्त्री विपिन आचार्यले प्रतिनिधि सभाको बैठकमा सिंहदरबार र संसद भवनको पुननिर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरे। भदौ 24 आन्दोलनबाट क्षति पुगेका महाराजगंज र नक्साल क्षेत्रका निजी संरचना छिटो पुननिर्माण

0: केवल राजनैतिक वा प्रशासनिक विषयमा मात्रै सीमित राखिएको छैन। जनताको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक वस्तुको उपलब्धतामाथि समेत सरकार जवाबदेही हुनुपर्ने दबाव समेत दिन प्रतिदिन बढ़िरहेको छ।
1: सांसदहरूको आक्रोशपछि कानून मन्त्रीले मागिन माफी शीर्षकमा खबर छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलन स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति माफी माग्नु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै भन्नुभयो, मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमा प्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु। मन्त्री गौतमले भदौ 23 गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानून निर्माणका क्रममा असहयोग गरेको आरोप लगाउनु भएको थियो। हिमालय टाइम्समा छापिएको खबर हो यो।
0: लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको हो। सरकारी आँकड़ाले भन्छ अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनेको संख्या झण्डै 80,000 कम छ। जेएनजी आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो। तर लोकसेवा आयोगकै आँकड़ाले भने फरक विवरण सार्वजनिक गरेको छ। लोकसेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 2081-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिएका छन्। लोकसेवा आयोगका विभिन्न विज्ञापनमा देशका 77 जिल्लाबाट आवेदन परेका छन्। तर जिल्लागत रूपमा आवेदनको संख्या भने निकै असमान देखिएको छ। सबैभन्दा बढ़ी आवेदन पर्ने 5 जिल्लामा सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी रहेका छन्। यसको विपरीत मनाङ, मुस्ताङ, रसुवा, रूकुम पूर्व र डोल्पाबाट सबैभन्दा कम आवेदन परेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले जिल्लागत आवेदनको विस्तृत संख्या प्रतिवेदनमा उल्लेख गरे पनि हिमाली तथा दुर्गम जिल्लाबाट लोकसेवामा आकर्षण अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ। लोकसेवा परीक्षा दिने घटे शीर्षकमा यो खबर छ।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत भदौ 10 गते आएको भटेकोशी बाढ़ीमा परिहराएका मध्ये हालसम्म 1380 वटा शव फेला परेका छन्। पहिचान भएका 102 वटा शव आफन्तलाई बुझाइएको छ। 1148 वटा शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ।
3: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,650 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुंगो लागेको छैन। पूर्वाधार विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन निर्माण विभागका आवास महाशाखाका सिनियर डिभिजन इन्जिनियर टंक गौतमका अनुसार बिहिबार साँझसम्म काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा राखिएका 37 होल्डिङ सेन्टरमा बाढ़ी पीड़ित बस्दै आएका छन्।
2: गण्डकी प्रदेशमा जलवायु परिवर्तनको असर बहुआयामिक देखिएको छ। हिमाली बस्तीमा विपदका कारण बसाई सराईदेखि पहाड़ी क्षेत्रमा पानीका स्रोत घट्नु, तराईमा अत्याधिक गर्मीले कृषि उत्पादनमा असर गर्नु र शहरी क्षेत्रमा हरियाली घट्दै अत्याधिक तापक्रम बढ़नु जस्ता बहुक्षेत्रीय असर छन्।
3: मधेसको वन क्षेत्रमा हरेक वर्ष करोड़ौं मूल्यका काठ कुहिएर मकिएर डढेलोले नष्ट भइरहेको छ। धेरै वन मन्त्री फेरिए, कति वन अधिकृतले कार्यभार सम्हाले तर

0: मै ढलेको काठ त्यसै खेर जाने समस्या भने दशकौंदेखि जस्ताको त्यस्तै छ। रूख ढल्छ, सुक्छ, किरा लाग्छ, आग लागि पर्छ, तर त्यसको व्यवस्थापन हुँदैन। न समयमै कटान हुन्छ, न निलामी, न उपयोग।
1: विद्यार्थीको बढ़दो विशेष पलायनका कारण पछिल्लो समय नेपालका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको छ। अन्य विधाका तुलनामा निकै आकर्षक मानिने इन्जिनियरिङमा समेत विद्यार्थी अभाव हुन थालेको छ, तथापि कलेज थपिने क्रम भने रोकिएको छैन।
0: नवौ नेपाल घरजोगा तथा निर्माण प्रदर्शनी 2083 आगामी असोज 1-4 गतेसम्म काठमाण्डुको भेकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको 75 हीरक जयन्तीको अवसरमा आयोजना गर्न लागि हो।
1: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण दूरसंचार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेको रसुवाका प्रभावित क्षेत्रमा डिश मीडिया नेटवर्क लिमिटेड डिश होमले निशुल्क सेटेलाइट इन्टरनेट सेवा शुरू गरेको छ।
0: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 13.85 अंकले घटेको छ। बुधबार 15.43 अंकले घटेर 2545.40 अंकमा बन्द भएको नेप्से बिहिबार पुनः दोहोरो अंकले घटेको छ। यस दिन कारोबारमा आएको सबै उपसमूहका परिसूचक घटेपछि समग्र नेप्से पौने 14 अंकले घटेको छ। नेप्से घटेपछि समग्र नेप्से 2531.55 अंकमा ओर्लेर बन्द भएको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष

0: बलले यात्रुवाहक उक्त पानी जहाजमा आगलागी भएसँगै दुर्घटनामा परेको बताएका छन्।
1: अब खेल खबर। नेपालले ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। मलेसियाको बाईमा सुभल क्रिकेट मैदानमा बिहिबार भएको सेमी फाइनल खेलमा नेपालले ओमानमाथि 87 रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले जितका लागि दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा सबै विकेट गुमाउँदै 60 रनमा समेटिएको थियो।
0: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले न्यूयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव शीर्षकमा हरिगोपाल रिसालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। यसलाई लिँदैछौ। संयुक्त राष्ट्र महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपदको वैज्ञानिक प्रमाण सहित क्षतिको यथार्थ विवरण, जलवायु न्यायको कानूनी आधार र लगानीका स्पष्ट योजना प्रस्तुत गर्दै भारत चीन सहित अति कम विकसित पर्वतीय तथा जलवायु जोखिममा रहेका देशको समर्थन जुटाउन आवश्यक छ। न्यूयोर्क यात्राको उपलब्धि भाषणको प्रभावले होइन, प्राप्त स्रोत प्राविधिक सहयोग, कूटनीतिक समर्थन र त्यसलाई नेपालभित्र परिणाममा बदल्ने क्षमताले निर्धारण गर्नेछ।
1: अहंकारको आयु लामो हुँदैन शीर्षकमा रमेश प्रसाद तिमल सिन्हाको विचार हिमालय टाइम्समा छापिएको छ। दशकौंको राजनैतिक यात्रामा पटक पटक चुनाव जितेका नेताहरूले समेत आफूलाई जनताभन्दा माथि राख्ने अधिकार पाउँदैनन् भने पहिलो पटक चुनाव जितेमा कसै अरूलाई लकार्ने अधिकार कहाँबाट आयो? चुनाव जित लोकतन्त्रमा गौरवको विषय हो, तर जित राजनैतिक श्रेष्ठताको प्रमाणपत्र होइन। जनताको मत प्राप्त गर्नु र त्यस मतको अर्थ बुझ्नु दुई फरक कुरा हुन। राजनीतिमा चेतना चाहिन्छ, तर चेतनाभन्दा ठूलो विनम्रता हो।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कथा कैरनमा तपाईँलाई साथी विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 26 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 11 तारीख भदौ कृष्ण पक्षको कुशे औंसी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
0: सत्तारूढ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सत्याउन ध्यानाकर्षण। प्रसूति सेवा निशुल्क भनिए पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
1: भोटेकोशीको बाढीबाट

0: प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भर्ना खुल्यो।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
1: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा सभा 7 खर्ब आवश्यक, भोटेकोशी विपदलाई विश्व मंचमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव, नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक, सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउ
2: नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ। संविधानको धारा 35 उपधारा 1 लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। राज्यले पनि प्रसूति सेवालाई निशुल्क भनेको छ। मातृ शिशुको सुरक्षाका लागि सरकारले वार्षिक 3.10 अर्ब खर्च पनि गरिरहेको छ, तर दुर्भाग्य विपन्न र निमुखा बबिता कुमारी पासवानहरूलाई भने सरकारी अस्पतालकै गेट बाहिर सड़कमा बच्चा जन्माउन विवश बनाइन्छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्ति बुधबार झिसमिसेमै राजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरसँगै जोड़िएको सड़क पेटीमा बच्चा जन्माउनु परेको घटनापछि प्रश्न उठ्छ, सरकारले मातृ शिशु सुरक्षामा खर्च गर्ने अर्बौं रकम विपन्नका लागि होइन, राज्य निमुखाका लागि होइन। सँगै यो घटनाले हाम्रो स्वास्थ्य सेवा प्रणालीको अवस्था पनि उदाङ्गो बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्भवती भएदेखि प्रसूति हुँदासम्मका सम्पूर्ण उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ। गर्भवती महिलाले 8 पटकसम्म गर्भ जाँच गराउँदा पैसा लाग्दैन। आवश्यक परे नवजात शिशुको एनआईसीयू र एसएनसी उपचार समेत निशुल्क हुने व्यवस्था छ, तर प्रसूति व्यथा लागेपछि मध्यराति श्रीमानसँगै अस्पताल पुगेकी बबिता कुमारीले रगत परीक्षणका लागि 3200 रूपियाँ जुटाउन नसक्दा सड़क बेटीमै बच्चा जन्माउनु मात्र परेन, त्यसपछि पनि अस्पतालका कर्मचारीबाट दुर्व्यवहार सहनु पर्यो। आजको नयाँ पत्रिकामा खबर छ,
1: भोटेकोशी बाढ़ीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो असर परेको छ। कृषि क्षेत्र तथा पशुपंक्षीमा भएको क्षतिको एकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढ़ीमा मरेका पशुपंक्षीको बेलैमा

0: व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशु पक्षीमा रोग र संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। थप जानकारी सहित साथी मदन पौड्याल।
1: भदौ दशमा आएको भोटेकोशी बाढ़ी लगत्तै सरकारले प्रभावित क्षेत्रमा पशु चिकित्सक सहितको टोली खटायो। खटाएको टोली अर्को दिन नै विशेष गरी रसुवा र नुवाकोट पुग्यो। तर त्यस बेलाको अवस्था अनुसार मानवीय खोज तथा उद्धार पहिलो प्राथमिकता रहेकाले पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रको अवस्था बुझेर मात्रै फर्कियो। तर अहिले प्रभावित 15 पालिकाबाट पशुधन तर्फको क्षतिबारे प्रारम्भिक विवरण आउन थालेको छ। खटिएका मध्ये एक केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
2: नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ। र बंगुरहरूमा 1700 हारिमा बंगुरहरूको बगाएर लगेको छ। यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ। त्यसको पनि हामीसित रेकर्डहरू छ।
1: बाढ़ीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङमा पशुधनतर्फ निकै ठूलो क्षति भएको छ। गाई भैंसी, बाख्रा, कुखुरा, बंगुर लगायत मरेका छन्। खेतीयोग्य जमिन, खोरगोठ र फार्म बगेको या पुरिएका छन्। बाढ़ीले बगाएका र मरेका पशु पक्षी नदी किनारमा यत्र तत्र भेटिन्छन्। यसबाट अरू रोग र महामारी फैलिन सक्ने जोखिम हुँदा मरेका ती पशु पक्षीको उचित व्यवस्थापन नै अहिलेको मुख्य विषय बनेको छ।
2: वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो, त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने इकोलाई सालमोनेला जस्ता किटाणुहरू हुन्छ, त्यो पानीको स्रोतमा मिसिने गयो भने त्यसले हैजा टाइफाइड हुन सक्ने, मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। दोस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन्, जस्तो खोरेतका कुराहरू छन्, भ्याकुते रोगहरू, यस्ता रोगहरू चाहिँ के हुन सक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगाए चाहिँ पशुमा ठूलो समस्या निम्त्याउन सक्छ।
1: प्रभावित क्षेत्रमा पानी दूषित हुन नदिन मरेका पशु चौपाया तथा पशु पक्षीलाई बेलैमा विधि अनुरूप व्यवस्थापन गर्न पशु चिकित्सकको जोड़ छ। विशेष गरी यो विषय मानव स्वास्थ्य र वातावरणमा जोड़िएको हुन्छ। फेरि वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
2: 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा। र यो डब्ल्युएचओ को प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो। नुन राखिसकेपछि माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पक्षीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
1: बाढ़ीबाट भएको मानवीय क्षति, घरबारविहीन हुनेहरूले भोग्नु परेका पीड़ा र प्रभावितको व्यवस्थापन अहिलेको मुख्य चुनौती छ। सँगसँगै बाढ़ी प्रभावित क्षेत्रमा सम्भावित अर्को महामारीबाट जोगिन मृत पशु चौपायाको खोजी र बेलैमा सुरक्षित व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
3: भोटेकोशीको बाढ़ीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, विपदका बेला अपंगता भएका व्यक्तिको उद्धारदेखि राहत आश्रय र पुनस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन्। बाढ़ीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन कठिन बनेका छन्। तर बाढ़ीबाट प्रभावित अपाङ्गता भएका सबै व्यक्तिको अवस्था उस्तै सुरक्षित छ भन्ने यकिन पनि छैन। प्रभावित क्षेत्रमा कति अपाङ्गता भएका व्यक्ति थिए, कति विस्थापित भए, कति बेपत्ता छन् र कसलाई उद्धार र विशेष सहयोग आवश्यक छ भन्ने पूर्ण तथ्याङ्क अझै संकलन हुन सकेको अवस्था छैन। आजको कान्तिपुरमा खबर छ। यसैबीच भोटेकोशीको हिमबाड़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क फेरि जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तारी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन फेरि सञ्चालनमा ल्याएको हो। तारी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, स्याफ्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत आयोजनाका सुरुङदेखि नदी किनार र प्रभावित बस्तीमा खोजी अभियान पनि तीव्र पारेको छ। उद्धारसँगै अवरूद्ध सड़क तथा पुल सञ्चालन, पहुँच मार्ग निर्माण र आपतकालीन स्वास्थ्य सेवा समेत समानान्तर रूपमा अघि बढ़ाइएको खबर गोर्खापत्रमा छ।
0: साया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लोकसेवा आयोगको परीक्षा प्रति आकर्षण घटेको छ। सरकारी आँकडाले भन्छ अखिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनुको संख्या झण्डै 80,000 कम छ। नवयुवा आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो, तर लोकसेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ। सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 81-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिनुभयो। आयोगले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 67औं वार्षिक प्रतिवेदन समेत बुझाएको छ, जसमा कुल आवेदन मध्ये 2,09,030 अर्थात 52.47% महिला र 1,82,017 अर्थात 47.53% पुरूष छन्। प्रतिवेदन अनुसार यो अवधिमा बढ़ुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फ कुल 2,383 पदका लागि आवेदन माग गरिएको थियो। प्रकाशित पद संख्या र प्राप्त आवेदनका आधारमा औसतमा एउटा पदका लागि 250 जनाले प्रतिस्पर्धा गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
4: अब विदेशको खबर। यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मुखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मुखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मुखा बाब एल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा पर्छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ अघि बढ़ेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघ भएको छलफलमा यमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट नागरिक तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ।
5: काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलको लीग चरणको खेलमा खप्तर फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेट 25-20 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको छ। हिजै कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। यस्तै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अंकसहित लीग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका 6 बजी प्लेअफ खेल हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो। यसको फाइनल खेल भोलि शनिबार हुनेछ।
4: कायाकै रनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने ठाउँमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। छ।
5: भदौ 10 गते आएको भोटेकोशी बाढीमा परि हराएका मध्ये अहिलेसम्म 1380 शव फेला परेको छ। पहिचान भएका 102 शव आफन्तलाई बुझाइएको छ। 1148 शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवहरू विभिन्न अस्पतालका शव गृहमा रहेका छन्।
4: पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी पुनर्गठन तथा चुनाव समीक्षा सम्बन्धी छुट्टे प्रतिवेदन तयार पार्नु भएको छ। उहाँले महासचिव शंकर पोखरेलमाथि ओलीलाई नेतृत्वबाट हटाएर अन्तर्ध्वंस मचाउन खोजेको गम्भीर आरोप पनि लगाउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमीन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ।
4: सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका 16 जनाले दामासाईका आधारमा शेयर सदस्यहरूको 5,67,55,24,00,00 रकम तिर्नुपर्ने फैसला अदालतले गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा हिजो सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौँले कैद जरिवाना र बिगो तिराउने फैसला गरेको हो। भदौ 11 जिल्ला न्याय अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले 16 दोषी ठहर गरेको थियो, जसमा सहकारीका संस्थापक रहेका इच्छाराज तामाङ सहित उहाँकी श्रीमती सृजना साक्य तामाङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेौपाने, दान हिरा तुलाधर कंसाकार, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरूङ र मीना गुरूङ रहेका छन्।
5: सिटी प्रोपर्टीज नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा प्रदर्शनी यही असोजे 1 गतेदेखि 4 गतेसम्म काठमाडौँको भेपुडी मण्डपको प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।
4: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 13.85 अंकले घटेको छ। अस्ति बुधबार 15.43 अंकले घटेर 2545.40 अंकमा बन्द भएको नेप्से हिजो फेरि 2 अंकले घटेको हो।
5: बाढ़ी पहिरोका कारण बैंक तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क संकलन भइरहेको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो तथ्याङ्क संकलन गर्दै रहेको को राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो।
4: काया कैरनमा अब पालो उखानको
5: बाबु कमाउने छोरो उडाउने
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा 7.25 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मंचमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
4: सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना। कार्यशैली सच्याउन ध्यानकर्षण। प्रसूति सेवा निशुल्क भन्ने पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
5: भोटेकोशीको बाढ़ीबाट पशुधनमा ठूलो क्षति। संक्रामक रोग र महामारीको जोखिम। मरेका पशु को बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
4: उथी विद्रोहीले यमनको रणनीतिक मुखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
5: र एनबीएलमा काठमाडौँले खप्तडलाई हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ग्यास अभाव र

0: काकालाई भोलि हस्पिटल लाने रे। गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स फ्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-9969, 9842-52-496, 9841-93-686 र 9842-76-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका छ, सङ्खुवा सभा।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीबाट जाने
6: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कता पनि किन्नु छ।
10: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
9: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
10: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
9: धन्यवाद दादा, म अहिले नै गइहाले।
10: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार किरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98415600।
9: खराङ सम्पर्क सञ्जीव कटवाल 98165448।
10: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 98400967।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीठो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचकोट नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचकोट नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासङखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इनुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ लिम्बू विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरचुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा सिहिचो गाउँपालिका 4 भोजपुर रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र नेपाली पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानिकि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यो व्यवसाय भनेको तपाईँको आफ्ना विशेष शुभकामना सङ्गल्ने व्यवसाय हो। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन गर्नुभएको छ। जम्मा 20 मिडियाप्रेमी साथीहरूलाई यो व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ यति बेला साथीहरू के गरिदिनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ फटाफट आउनुहोला तपाईँहरूकै लागि भनेर छुट्याएका हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन पनि डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज भने हामी बुधबारे बसाईमा छौं। यो बसाईमा हामी बुधबारे भन्दा पनि सरी आज भने हामी शुक्रबारे बसाईमा छौं। यो बसाईमा हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ। जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ, देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू, तपाईँले वाट्सएप नम्बरमा फोन गर्न सक्नुहुनेछ। वाट्सएप नम्बर पनि तपाईँहरूको लागि भनेर मैले खुल्ला गरिसकेको छु भने आज वाट्सएप नम्बरमा चाहिँ फोन चाहिँ डायल गर्नुहोला, तर लाग्छ या लाग्दैन होइन, लगइन हुन सकिरहेको छैन आज। वाट्सएप नम्बर पनि यही छ, 9840668623 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज पनि हामी यो व्यवसायमा तपाईँकै शुभकामना सन्देशहरूलाई सङ्गाल्नेछौँ। र कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 26 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र त्यसै गरी यदि तपाईँ परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी जहाँ जहाँ हुनुहुन्छ तपाईँलाई आफ्नो आफ्नै क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला। तपाईँको आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने पनि तपाईँले फेसबुक लाइभ मार्फत यदि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँको ती कमेन्टलाई पनि व्यवसायमा म वाचन गर्ने नै छु समय मिलेसम्म। र आज पनि भदौ 26 गते खुसी औँसी बुबाको मुख हेर्ने दिन छ। तपाईँहरू सम्पूर्ण साथीलाई खुसी औँसी आज बुबाको मुख हेर्ने दिनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। कतिपय साथीहरू यति बेला बुबाको मुख हेर्ने दिन आज परेको छ, र कतिपय साथीहरू त बुबाको मुख हेर्नको लागि पनि यात्रामा हुनुहुन्छ होला होइन। तपाईँ घरमै हुनेहरूलाई त ठिकै छ होइन, घरदेखि धेरै टाढा हुनेहरूको लागि त एकदमै बुबाको मुख हेर्नको लागि कति रहर हुन्छ, कति मन हुन्छ होइन। तपाईँ यात्रा गरिदिनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ तपाईँलाई खुसी औँसी जोस् बुबाको मुख हेर्ने दिनको पनि सबै साथीहरूमा शुभकामना व्यक्त गर्दै गर्दै। र अब भने कार्यक्रमको आरम्भमा म एकदमै मिठो देशभक्ति गीत राख्नेछु। एकदमै मिठो गीत छ, पहिलो साङ्गीतिक कोसेली। यो गीतपछि म फेरि आउनेछु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, हामी सबैको जय होस्, अन्जु पन्ता, एसपी कोइराला, त्यसै गरी अलोक श्रीको आवाजमा रहेको एकदमै मिठो देशभक्ति गीत तपाईँको माझ राखिसके र अब भने म ढिला गर्दिन, फटाफट आउनुहोला। 9840668623 को लाइन खुल्ला छ, आउनुहोला। तपाईँको आफ्ना विशेष शुभकामना सन्देश छन् भने वसाइमा राख्न सक्नुहुनेछ भन्दै म ढिला गर्दिन। कार्यक्रममा आजको लागि फर्स्ट एन्ड लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सानो कमला चैनपुर भन्ज्याङबाट बोल्दै हुनुहुन्छ। के छ हाम्रो कमलाजीको खबर, खबर सुनाउनुहोस्, यो समय के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि अब खेतीको काम भ्याएर पनि आएर पनि बुबाको मुख हेरेर पनि हामीलाई एक दुई सुन्दै हुनुहुन्छ, फोन पनि डायल गर्दै हुनुहुन्छ होइन? ल हुन्छ, जे होस् फोन पनि लागिसकेछ कमलाजी, आउनुभयो बसाईमा, तपाईँको शुभकामना सन्देश कसको लागि?
1: विशेष त हजुर अनि रेडियो टिमलाई शुभ दिनको कामना प्लस साथीबाट धेरै धेरै शुभकामना, साथी मितुमा सूचना पनि भन्न चाहन्छु। आज त विशेष अब बुवाको मुख हेरेर मेरो बाबालाई एकदम एकदम अब बुवाको मुख हेर्ने दिन चाहिँ धेरै धेरै शुभकामना हजुरले चालेका भएको पाइरहेको सबैलाई मिलेर निरोगी रहनुहोला, एकदम धेरै माया भन्न चाहन्छु अनि सबै बुवाहरूप्रति पनि एकदम हार्दिक नमन गर्न चाहे। अनि यो टाइममा चाहिँ जतिले प्रोग्राम सुनेर बस्नु भएको छ सबैलाई शुभकामना भन्दै जान्छु ल। टेक केयर भाइ।
0: हजुर नमस्ते, टेक केयर भाई भाई, साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ, कार्यक्रममा यहाँलाई स्वागत छ रेनिसाजी। हजुर, अनि के छ तपाईँको खबर खबर, अलिकति बिसन्चो हुनुहुन्छ कि क्या हो? हजुर सन्चै छु, भनेपछि ओछ्यानतिर हुनुहुन्छ जस्तो लाग्यो यसो आवाजले। हजुर, पानी परिरहेको छ, सुतिराख्नु भएको छ है? र यता चाहिँ राति ठुलो नै पानी परेको थियो हावा हुरी सहित, तर अहिले चाहिँ बिहान चाहिँ मौसम एकदम राम्रो छ, पानी नै परेको छैन, एकदम घाम पनि लागेको छैन, शीतल छ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, मेरो पनि खबर ठिक ठिकै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो यो बसाईमा, तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई हुनुहुन्थ्यो धनकुटाबाट, उहाँसँग बसुटे, मैले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
2: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नु भयो?
2: धन्यवाद हजुरलाई, बल्ल बोल्न आज हजुर
0: हजुर अरुण तर्नलाई गाह्रो छ भनेपछि भोजपुरबाट राजु कटुवाल बोल्दै हुनुहुन्छ है?
2: एकदम अवश्य पनि भन्नुपर्छ।
0: हजुर ल हुन्छ, अनि के छ तपाईँको खबर खबर?
2: खबर ठिक छ मिस, पानी परो रातभरि पानी परो, अहिले जानु आइरहेको छ, अरू त ठिकै छ भन्नुपर्छ। अनि आराम हुनुहुन्छ?
0: हजुर एकदमै आरामै छौँ भन्नुपर्छ है त हामी पनि।
2: हुन्छ, सदाभरि आराम रहनु होला, सन्चो रहनु होला, यस्तो कामना है हजुरलाई।
0: हजुर हजुर हस् हुन्छ, तपाईँलाई पनि सही कामना गरे, तपाईँ पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेकी छु।
2: एकदम आरामै छु मिस अहिले, आजको दिनसम्म चाहिँ भन्नुपर्छ।
0: हजुर ल, सधैँभरि यस्तै राम्रै रहनु होला, अनि आउनुभयो कार्यक्रममा, यो सहीमा तपाईँको शुभकामना सन्देश।
2: हुन्छ, आजको शुभकामना सुन्नु पर्दा हजुरलाई आजको दिन शुभ र साथमा आउँदै गरेको हरिपालिका चिजको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु होइन। अनि उन्नति गर्नुहोला, प्रगति गर्नुहोला, अब स्वस्थ रहनुहोला, आराम रहनुहोला। अनि यति बेलाको समयमा जो जतिले कार्यक्रम सुनेर बस्नुहुन्छ यो समयमा सम्पूर्ण साथीहरूको दिन शुभ र कार्य सफलता कामना, सबैलाई यात्रा सफलता कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ होला जो साथीहरूले जन्मदिन मनाउँदै हुन्छ, जन्मदिनको लाखौं लाख शुभकामना दिँदै बिदा हुन्छु। नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, टेकियर भाई भाई साथी हुनुहुन्थ्यो राजागटवाल भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक कमेन्ट तर्फ लाग्छु म, राई पिके राई राई राई तिनटा राई त्रिबल राईबाट यो आइडीबाट गुड मर्निङ नमस्ते मिसी होल भन्नुभएको छ। राईजी राजकोला हुनुहुन्छ, सेवा के म पनि कार्यक्रम सुन्दैछु। शिशुबाट शिशु हाल खाँदवारीबाट भन्नुभएको छ। सम्झना रुङबाङसा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते मि सम्झना रुङबाङसा फ्रम सबपोखरीबाट सुन्दैछु। गेटवेल्सन आमा शुभयात्रा भाइ हिमाल ज्याम्पू, गेटवेल्सन प्यारी रञ्जना बाइङ, त्यसै गरी ढिलो भए पनि ह्याप्पी बर्थडे टु यु दाई हिमाल चामलिङलाई, गेटवेल्सन बुनु पेमु शेर्पा, त्यसै गरी कार्य सफलताको शुभकामना सबै सबैलाई भन्नुभएको छ उहाँले। त्यसै गरी अतीत भन्दा पनि साथी अतीत अञ्जन राई हुनुहुन्छ, उहाँले दर्शन नमस्ते म पनि आज आउँदैछु हजुरहरूको आत्मीय प्रोग्राममा, उही त हो नि हजुरहरूलाई अत्यन्तै माया गर्ने कान्छु अतीत अञ्जन राई उदयपुर हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु, सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी सपना तामाङ मोक्तान हुनुहुन्छ, गुड मर्निङ सुनिता भन्नुभएको छ। हजुर गुड मर्निङ मि सपना सुन्दैछु पाँच खपनबाट, सबैमा शुभदिनको कामना गर्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
3: हेलो गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच खबनबाट सपना तामाङ बोल्दै हुनुहुन्छ, के छ अनि सपना तपाईँको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ नि?
3: यतिखेर खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दै थिएँ, लागिहाल्यो भनौँ न।
0: हजुर खाना बनाउँदै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, कल पनि ट्राई गर्नुभयो, जे होस् कल लाउनु पनि सफल हुनु भएको छ है। हजुर ल हुन्छ, अनि के छ खबर खबर तपाईँको, सन्चै आरामै हुनुहुन्छ?
3: हजुर सम्झेँ छु भनौँ न, खबरहरू सबै ठिकै छ, मौसम चाहिँ आज धुम्मा छ, घाम पनि लाग्न सकेको छैन, पानी नै पर्न चाहिएको छैन, शीतल हुन्छ होला
0: हो। हजुर शीतल शीतलै छ, ठिकै छ, राम्रै छ, यता त्यस्तै छ भनौँ न है।
3: हजुर हजुर
0: हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
3: हुन्छ फर्स्टमा त हजुर लगाएँ, ठिकै गर्नु होल इन्डिया टिमलाई नै आजको प्रिन्सिपल अफ क्लास कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहेँ। अनि आज बाबाको मुख हेर्ने दिन बाबाको मुख हेर्ने दिन त विशेष आज अब म चाहिँ जानु पाइनँ, बाबालाई चाहिँ धेरै धेरै सम्झना माया अनि अब खुसी औँसीको पनि धेरै धेरै शुभकामना, अनि सम्पूर्ण बाबाहरूलाई पनि खुसी औँसीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अनि साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिनाउने सबै सबैलाई आजको दिन शुभ रहोस् प्लस कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दै गएँ ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ मोक्तान हुनुहुन्थ्यो, सङ्खुवा सभा पाँच खपन उहाँको साथी, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
4: गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर खोटाङबाट नम्रता राई बोल्दै हुनुहुन्छ, यहाँलाई स्वागत छ कार्यक्रममा नम्रताजी। हजुर ल अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, अनि आरामै हुनुहुन्छ?
4: एकदमै आरामै छु भन्नुपर्छ। अनि हजुरलाई कस्तो छ, चिया नास्ता भइसक्यो कि प्याकी छ?
0: हजुर मलाई ठिकै छ, राम्रै छ भन्नुपर्छ, चिया नास्ता भएको छैन भन्नुपर्छ है त।
4: हजुर
0: हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ।
4: हुन्छ, फर्स्ट अफ अल हजुरलाई पनि आजको दिन शुभ दिने विशेष भन्न चाहिँ, अनि मेरो खदमतिर हुनुहुन्छ तपाईँलाई ह्याप्पी ह्याप्पी डे भन्न चाहिँ, मेरो साथीहरू सना सर सुपर रेडियो अमरोजी आशिषलाई, गगनतिर शुभकामना मनाएर चलिङ टाइप सिस्टर र पिके हुनुहुन्छ, उहाँलाई कार्य सफलताको शुभकामना भन्न चाहिँ, अनि त्यसै गरी चक्रदान्तारा दाई हुनुहुन्छ, अनि रतिलाई नाजीलाई सम्पूर्णलाई चाहिँ विशेष भन्न चाहन्छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खोटाङबाट नम्रता राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवे निलामबाट, यहाँलाई स्वागत छ।
1: हजुर ल सागर विचार अनि प्रशान्त कटेलमा सिटी गर्छौला हुन्छ याङ्कुलिङमा छोरा त गर्दैछ है सौराज गर्छौला सबैलाई जन्माएको धेरै शुभकामना दिन चाहन्छु। अनि पुष्कर भट्टराङ्क दुईमा थापामा बुटियाचार्य महेन्द्र सुन्दर कार्की दयाको पाँचतिर प्रकाश बोकरा र अनि सन्दक्ष मिरिकतिर राजीव पडोसीलाई नाम थाले आखिमा भनेर हाम्रो
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला स्काई नवी निलामबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर के छ निमाको खबर खबर सुनाउनुहोस् न। हजुर ठिकै छ, राम्रै छ, सन्चै आरामै हुनुहुन्छ? हजुर ल सधैँभरि यस्तै राम्रै रहनुहोला। अनि आउनुभयो कार्यक्रममा निमाजी, यो वसाईमा तपाईँका शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ नि त?
5: धेरै धेरै शुभकामना सम्झना पनि भन्न चाहन्छु अनि त्यस पछाडि अब जन्मदिन मनाउन साथीलाई जन्मदिनको शुभकामना याद त मनाउन साथीलाई शुभयात्रा अनि सानो कमलालाई पनि अब ह्याप्पी बर्थडे अनि सबै सबै साथीहरूलाई शुभदिन अनि सरलाई भेट हुन्छ सबैलाई शुभदिन भाइ भाइ।
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला विजय मादेन हुनुहुन्छ, उहाँले शुभ बिहानी खुसी औँसीको शुभकामना छ सम्पूर्ण बुबाहरूमा भन्नुभएको छ। त्यसै गरी सञ्जीव राई हुनुहुन्छ, उहाँले लेख्नु भएको छ यति बेला, हेलो गुड मर्निङ नमस्ते, हजुर इट्स मी सञ्जीव राई फ्रम चैनपुर 10 माक्पा नाउ सात समुद्र पारी युएबाट हो। मेरो शुभकामना चिन्नु शुभकामना चाहिँ मेरो घर परिवारमा लगायत सम्पूर्ण साथीलाई शुभदिनको कामना गर्दै जान्छु है, नमस्ते बाई बाई भन्नुभएको छ। त्यसै गरी यति बेला स्वर्णिम राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते साथीहरूमा भन्नुभएको छ, स्वर्णिम राई हो, सबै सबैमा शुभदिनको कामना गर्छु है भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो? हजुर सुन सुनिता राई खादबारी भेटिनीबाट बोल्दै हुनुहुन्छ। हजुर ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ नि?
6: मेरो खबर एकदम ठिकठाक छ, मौसम बिहान चिसो चिसो हुन्छ, ठिकै छ, राम्रो छ, चिन्ता छ। अनि म चाहिँ एकदम बेसीतिर घाँस काट्न जाँदैछु भनौँ ल।
0: हजुर भनेपछि मौसम शीतलै छ आज, सम्भवतः सबैतिर शीतलै जस्तो लागिरहेछ होइन, राति एकदमै मध्यरातमा भन्दा पनि बिहान उज्यालो हुने बेलामा चाहिँ एकदमै ठुलो पानी हावाहुरी सहित परिरहेको थियो। अहिले त चैनपुर जिल्ला पनि छाङछुङ मौसम छ, तर घाम पनि लागेको छैन, पानी नै परिरहेको छैन, एकदम राम्रो कुलकुल मौसम छ है त यता पनि। हजुर एकदमै शीतल छ यता पनि। हुन्छ अनि आउनुभयो कार्यक्रममा सुनिताजी, वसाईमा तपाईँको शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
6: मेरो घर फ्यामिलीमा सम्पूर्ण शुभ दिन, मसँगै हुनुहुन्छ मेरो हस्बेन्डलाई शुभ दिन। अनि आज चाहिँ अब बुवाको मुख हेर्ने दिन परेको छ, मेरो बुवालाई एकदम मुख हेर्ने दिन एकदम शुभकामना, धेरै माया सम्झना अनि सुस्वास्थ्य र दीर्घायुको कामना, सधैँभरि तपाईँको जीवनमा सुख शान्ति खाइरहेको भने। अनि जति पनि अब आजको दिनमा बुवाको मुख हेर्ने दिन परेको छ, सम्पूर्ण बुवाहरूलाई एकदम शुभकामना, आगामी दिनमा जन्मदिन आउँदैछ हाम्रो सानो कमललाई एकदम जन्मदिनको शुभकामना अग्रिम रूपमा भन्दै यो सँग कार्यक्रमलाई माया गरेर सुन्नुहुने सम्पूर्णलाई एकदम शुभ दिन, धेरै माया सम्झनाले छुटुला, नमस्ते बाई।
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सुनिता सुन सुनिता राई खातबारी बेटिनीको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर रा, यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। नमस्ते, नमस्कार, गुड मर्निङ। कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर, उदयपुरबाट साइनिसा चामलिङ राई बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो साइनिसाजीको खबर खबर सुनाउनुहोस् न, यो समयमा के गर्दै हुनुहुन्छ?
7: यो बेला मैले केही पनि गरेको छैन, हल्का अस्वस्थ छु, त्यही भएको कारणले भर्खर भर्खर उठेर अनि तातो पानीहरू पिएर औषधहरू लिएर बसिरहेको छु
0: भन्नुहुन्छ दिदी। भनेपछि एकदमै अस्वस्थ हुनुहुँदो रहेछ, आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला। मेरो पनि खबर समग्रमा ठिकै ठिकै नै छ भन्नुपर्छ है त।
7: हजुर, एकदमै पक्कै पनि भन्नुपर्छ है।
0: हजुर हजुर, ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा साइनिसाजी, यो साईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त, कसको लागि?
7: हुन्छ, स्पेसली मिठा आवाजको ध्वनि हजुरको लागि चेतनचन्द्र मित्र लगायत एफएम होल युनिटलाई नै शुभ दिन कार्यसफलताको शुभकामना भन्न चाहे। हुनुहुन्छ मेरो प्यारो बाबा र मामु, प्यारी फुपू कर्ण चामलिङ, उहाँलाई पनि धेरै सम्झेर माया शुभ दिन भन्न चाहन्छु। जापानमा हुनुहुन्छ मेरो प्यारो आदरणीय दाई शान्त चामलिङ, उहाँ धेरै सम्झिरहेको छु। कोरियातिरै हुनुहुन्छ मेरो प्यारो फुपू रेश्मिका चामलिङ, उहाँलाई धेरै सम्झिरहेको छु, मिसु फुपू भन्न चाहन्छु। लगायतमा धेरै धेरै साथीहरू छ, बाजी गएर सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्ने छुटेर गएला। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला साइनिसा चामलिङ राई उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अनियर गरिहाल्छु। हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुर याम्पाङबाट रिमा थामी भन्नुभयो। हजुर ल हुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ है त रिमाजी। हजुर ल हुन्छ, अनि धेरै लङ टाइम पछि आउनु भएको छ, के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर ठिकै छ, राम्रै छ, अनि कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है। मेरो पनि खबर समग्रमा ठिकै ठिकै नै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
8: अनि भोलिको दिनमा जन्मदिन परेको छ छोरा विराटको, सो उसलाई एडभान्समै जन्मदिन एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि अहिले समयमा जति पनि साथीहरूले प्रोग्राम सुनेर बस्नुभएको छ, बाँकी सबै सबैको लागि शुभ दिने ठुलो भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो रिमा थामी भोजपुरबाट, उहाँसँग म छुटे। यति बेला ढकाल धर्मराजले लेख्नु भएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज बिरता मोड झापा घर भइहाल दुबईबाट भन्दै थियो भन्दै थिएँ, उहाँको कमेन्ट हराएको अवस्था छ, के गर्ने साथी, म समय भरे फेरि यति देखिहालेछ भने म लिनेछु। यसरी यति बेला किशोर कोही किराती हुनुहुन्छ, नमस्ते किशोर कोही राई हुनुहुन्छ, नमस्ते हजुर, म पनि सुन्दैछु काठमाडौँबाट। हजुर लगायत रेडियो अरुण होल युनिटलाई शुभ दिन, अनि सबैमा शुभ दिन र बुबाको मुखेनी दिनको पनि शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। सुशीला विश्वकर्माले हाव गुड डे ओल भन्नुभएको छ। सानु कमला हुनुहुन्छ, हेलो क्युटी सुमिता है, गुड मर्निङ, म पनि सुन्दैछु, चैनपुर भन्ज्याङबाट हो प्रोग्राम, ह्याप्पी फादर्स डे अल भन्नुभएको छ उहाँले। त्यसै गरी दुखी कल्पना राई हुनुहुन्छ, उहाँले यति बेला गुड मर्निङ नमस्ते भन्नुभएको छ। शुभ बिहानी, आज खुसी औँसी अर्थात बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण बुबाहरूलाई शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला सुन्दर हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ म भन्नुभएको छ, उहाँ कहाँबाट हुनुहुन्छ? मनको साथी जीवन कार्कीले गुड मर्निङ नमस्ते, आरामै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु पोखराबाट हो, कार्यक्रम राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् र सम्पूर्णलाई शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ। ललित बाबु छेत्री हुनुहुन्छ, उहाँले हेलो दिदी नमस्कार, म उहाँले बागचौर लेख्नु भएको होला, बागचौर लेख्नु भएको छ, बागचौर नगरपालिका 10 पिपल नेटादेखि हो, हाल दुबईदेखि कार्यक्रम सुन्दैछु। आज विशेष खुसी औँसी अर्थात बुबाको मुखेने दिनको मेरो स्वर्गीय बुबालाई अन्तर आत्मादेखि सम्झिँदै छोटो सन्देश दिन चाहन्छु भनेर उहाँले चाहिँ धेरै छोटो भन्दा पनि एकदमै लामो सन्देश लेखेर पठाउनु भएको छ। यो सन्देशले त म यो व्यवसायमा वाचन गर्न सक्दिनँ साथी, किनकि समय अभावको कारणले गर्दाखेरि। अन्तिममा सबै साथीहरू सबैमा बुबाको मुखेने दिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। लिम्बु विजय हुनुहुन्छ, उहाँले गुड मर्निङ अल माई फ्रेन्ड्स विथ मी लिम्बु विजय फ्रम सङ्खुवा सब ह्याप्पी फादर्स डे अल भन्नुभएको छ। उहाँले लेख्नु भएको छ, खुसी औँसी आयो तर बुबा घरमा हुनुहुन्न, खुसी औँसी आयो तर बुबा घरमा हुनुहुन्न, आशीर्वाद थाप्ने त्यो प्यारो हात अब छुनुहुन्न, आशीर्वाद थाप्ने त्यो प्यारो हात अब छुनुहुन्न। अरूका बुबालाई देख्दा मन झन भकानिन्छ, अरूको बुबालाई देख्दा मन झन भकानिन्छ, बुबा तपाईँ बिनाको खालीपन कहिले भरिँदैन, बुबा तपाईँ बिनाको खालीपन कहिले भरिँदैन भन्नुभएको छ। विजयजी तपाईँलाई विशेष धन्यवाद छ बुबा प्रति एकदमै यो मिठो एउटा सिर्जनाको लागि। र अब यति भन्दै म कार्यक्रममा एकजना साथीको कल लिन्छु, कल पछि म छ गीततर्फ लाग्नेछु। कोही साथी हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ सेवा के हजुर, कहाँबाट को बोल्नुभयो? राजकला राई सिसुवाबाट, भन्दा नि खादबारीबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो राजकलाजीको खबर खबर सुनाउनुहोस् न। हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, धुम्मा धम्मा छ है? हजुर, ल हुन्छ, अनि आउनुभयो राजकलाजी कार्यक्रममा। यो बसाइमा शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
9: हुन्छ, पूर्णाजुलाई आजको निम्ति धेरै धन्यवाद, स्वतन्त्रको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आज खबर विशेषसँगै बहिनी अनि दाजुहरूलाई शुभयात्रा राम्रोसँग जमै भन्न चाहन्छु। अनि आज खबरदेखि दिवासम्मको यात्रा हुनुहुन्छ तिनीहरूलाई सजिलै तामाङलाई पनि राम्रोसँग जाने शुभयात्रा भन्न चाहन्छु। अनि धेरै दिवस साथीहरू चाहिँ मलाई राजराज कला भन्ने सम्पदालाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राइनी राजकोला शिशुआबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म फेरि पनि गीततर्फै लाग्छु। दोस्रो सांकेतिक कोसेली एकदमै मिठो गीत छ, सोधे नेपाली स्वदेश गान सुन्दर नेपाल राजेश पाल राईको आवाज भनेको एकदमै मिठो गीत छ। यो गीत राख्छु, गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
3: तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए।
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
5: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128। मोबाइल नम्बर 9852045741।
6: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067। मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथै भइरहनेकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। यो बसाईमा तपाईँका विशेष शुभकामना सन्देशहरू राख्नेछौ र तपाईँ जहाँ हुनुहुन्छ यति बेला जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज अलिकति प्रवासी मनहरूसँग मैले कुराकानी गर्न नपाउँदाखेरि मलाई दुःख पनि लागिरहेको छ, किनकि आज वाट्सएपमै लगइन हुन सकिरहेको छैन, फोनमै आफ्नो व्यक्तिगत फोनमै केही समस्या भएको कारणले गर्दाखेरि मैले तपाईँ जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ उहाँहरूको कललाई मैले लिन सकिरहेको छैन। केही साथीहरू दुःख मन नगरिदिनु होला भन्न चाहन्छु। लगइन हुन सकिरहेको छैन, मैले लगभग लगइन गर्न थालेको 1 घण्टा भयो होइन, तर पनि लगइन भइरहेको छैन, के भइरहेछ, समस्या भइरहेछ। आज वाट्सएपमा सुन्दै हुनुहुन्छ भने तपाईँ कतिपय साथीहरू त फोन डायल गरिराख्नु भयो होला, फोन लाग्दैन भनेर सोचिराख्नु भयो होला, तर लगइन नभइसकेपछि फोन लाग्ने त कुरै हुँदैन होइन र साथीहरू भन्न चाहन्छु। र बिहानीको बसाइ छ, आउनुहोला, तपाईँको विशेष शुभकामना छन् भने यो बसाइमा राख्न सक्नुहुनेछ। भन्दै भन्दै यति बेला म फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
1: हजुर, आज हाम्रा माता पिताहरूको सेवा गर्ने दिन भएको हुनाले हजुरलाई म फेरेर हजुर
0: हजुर इटहरीबाट युवराज पोखरेल। ल हुन्छ, हजुरलाई पनि एकदमै आज खुसी औँसीको धेरै धेरै शुभकामना छ है त। हजुर हजुर, जय होस् जय होस् जय होस् होइन। हजुर हजुर हजुर, ल अनि हुन्छ, के छ हाम्रो युवराजजीको खबर खबर सुनाउनुहोस् न।
1: खबर खबर हजुर, आज चाहिँ बुवाको मुख हेर्ने भनेर होला, दिनले पनि साथ राम्रो दिइरहेछ, जम्म भइरहेछ, चिरचिर पानी परे जस्तो पनि गर्छ, शीतलको आवाज भइरहेछ हजुर।
0: हजुर हजुर, अनि अझै शीतल पनि भइरहेछ, आज सिमसिम पानी पनि पर्दैछ, घाम पनि लाग्दैछ होइन। हजुर हजुर, ल एकदम मौसम कुलकुल रहेछ। अनि आउनुभयो युवराजी व्यवसायमा, तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त।
1: हजुर, शुभकामना गर्नुपर्ने हजुर र टेक्निसियन साथीलाई बुवाको मुखेर हजुरहरूलाई आशीर्वाद दुवाहरूको लाभ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी मेरो भोजपुरमा हुने हाम्रो परम मित्र राजु पटवालको जय होस् मङ्गल होस्, उहाँको पनि बुवा आमा नभए पनि भित्री मनले बुवाको मुख हेरेर शुभ कतै हिँड्नु पर्यो भने शुभ यात्रा होस्। यसै गरी हजुरको के अरे हाम्रो मन कुमारी कान्छी थुलुङ अनि रोजिना नौपाने सीता भण्डारी राजु कटवाल अनि हाम्रा सम्झी हुनुहुन्छ एउटा रत्नबारीमा शङ्कर ढकाल सबैको अनि तेह्रसम्म आउने सुनिल लिम्बू युवाहरू हुनुहुन्छ उहाँहरूको मुख हेर्ने हजुरहरूलाई जय होस् भन्ने विदा चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो इटहरीबाट, उहाँसँग छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अनियर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर भनेपछि भोजपुर पारीबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, भोजपुर पारीपट्टि शङ्कर सभा वारीपट्टि, ल के छ अनि तपाईँको खबर खबर?
2: ठिकै छ, राम्रै छ। ल तपाईँलाई एकदम खुसी औँसीको धेरै धेरै शुभकामना है।
0: हजुर ल हुन्छ, हजुरलाई पनि शुभकामना भन्न चाहे। अनि बुबाको मुख हेरिसक्नु भयो?
2: बुबाको मुख हेरिसके।
0: हजुर हेरिसक्नु भएको छ, ल एकदमै हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज खुसी औँसी अर्थात् बुवाको मुख हेर्ने दिन सम्पूर्ण नेपाली बुवाहरू अनि विशेष गरी मेरो बुवालाई एकदम शुभकामना मिठोमाय सम्झना भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउनु हुने हाम्रो राजन दाहाल हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना। हिजो जन्मदिन मनाउनु हुने हाम्रो कृष्ण खत्री अनि त्यसै गरी हाम्रो सन्तोष काफले भाइलाई एकदम ढिलो भयो जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। आशिष नयन, ढकल धर्मराज, सुमी लिम्बू, अनि सरस्वती पोखरेल अनि हाम्रो हुनुहुन्छ मुख्य नितिन सम्पूर्ण नेपाली बुवाहरू अनि विशेष गरी मेरो बुवालाई एकदम शुभकामना मिठो माया सम्झना भन्न चाहन्छु. अनि आज जन्मदिन मनाउनु हुने हाम्रो राजन दाहाल हुनु

मुख्य दिन सम्पूर्ण नेपाली बुवाहरू अनि विशेष गरी मेरो बुवालाई एकदम शुभकामना मिठो माया सम्झना भन्न चाहन्छु. अनि आज जन्मदिन मनाउनु हुने हाम्रो राजन दाहाल हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना. हिजो जन्मदिन मनाउनु हुने हाम्रो कृष्ण खत्री अनि त्यसै गरी हाम्रो सन्तोष काफले भाइलाई एकदम ढिलाइ भएको जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. आशिष नायन, ढकल धर्मराज, सुमी लिम्बू अनि सरस्वती पोखरेल अनि हाम्रो हुनुहुन्छ

0: हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा स्वागत छ यहाँलाई कामाटेको बोल्दै हुनुहुन्छ हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ के छ अनि हाम्रो उर्मिलाजीको खबर खबर सुनाउनुहोस् न हजुर हाम्रो पनि खबर खबर समग्रमा सब ठिकठाक छ राम्रै छ भन्नुपर्छ मौसम यस्तै हो पानी पनि परेको छैन घाम पनि लागेको छैन मौसम शीतल शीतल नै छ भनौँ न है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ को कसको लागि राख्नुहुन्छ लगायत सबै साथीहरूलाई हजुर नमस्ते टेक्युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला उर्मिला राई भोजपुरबाट उहाँसँग म छुटेँ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते साथीको कललाई मैले लिन सकिनँ यति बेला अर्कोजना साथी हुनुहुन्छ म उहाँले पनि अनेर गरिहाल्छु हेलो नमस्ते हजुर हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सबपोखरीबाट रेखा राई यहाँलाई स्वागत छ है कार्यक्रममा हजुर अनि के छ तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ नि हजुर मेरो पनि खबर एकदम ठिकठाक नै छ भनौँ न भन्नुपर्छ है त ल अनि यति बेला रेखाजी के गर्दै हुनुहुन्छ बिहानीको समय छ
1: अहिले चाहिँ यतिकै बसिरहेको कल ट्राई गर्दा कति दिन आज बल्ल कल
0: लाग्यो
1: कल ट्राई गर्दै बसिरहेको
0: हजुर कल लाउनु निकै गाह्रो नै पर्यो है
1: हजुर अस्तिदेखि ट्राई गरेको तर आज कता झुक्केर लाग्यो
0: हजुर आज कताबाट झुक्किएर लागेछ त आज कता पूर्वबाट घाम झुल्किनु पर्ने पश्चिमतिरबाट झुल्के कि क्या हजुरको ल ठिक छ केही छैन कहिले काहीँ यस्तो हुन्छ कल ट्राई गर्दा गर्दा कतिपय लाग्छ कतिपय दिनमा लाग्दैन ठिकै छ आज आउनुभयो रेखाजी अनि यो सबैमा तपाईँको शुभकामना सन्देशको कसको लागि
1: हुन्छ फर्स्टमा त यति मिठो कार्यक्रम सञ्चालन गर्नुहुने हजुरलाई ल अब दुई सुनेर आएर आजको दिन शुभ रहोस् भन्न चाहन्छु तपाईँहरूले यसरी नै कुरालाई राख्नु पाऊ भन्न चाहन्छु र केही आजको दिनमा जन्मदिन मनाउनुहुने मेरो भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु दिदी अनुष्कालाई धेरै सम्झेको छु लगायत मलाई रेखा राई भनेर चाहिँ सम्पूर्णलाई सम्झेको छु भन्दै जान्छु ल नमस्ते
0: हजुर नमस्ते टेक्युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रेखा राई सभापोखरीबाट हुनुहुन्थ्यो उहाँसँग म छुट्टै उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते नमस्कार कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर शङ्खुवास्तवा तामकुबाट मनकुमारी कान्छी कुलुङ अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न
2: मेरो खबर ठिकै छ मौसमको बारेमा भन्नुपर्दा
0: हजुर मेरो पनि खबर ठिकै छ राम्रै छ भनौँ न मौसम त यस्तै हो यता पनि त्यस्तै छ बाहिर शीतल शीतलै छ भनौँ न है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश को कसको लागि हजुर नमस्ते टेकीहरू बाई बाई साथी हुनुहुन्थ्यो मनकुमारी कान्छी कुलुङ शङ्खुवा सबतामको साथी उहाँसँग छुटे र उहाँसँग छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ समयले नेटो काटिनै सकेको छ।

के गर्ने, एक घण्टाको समय एकैछिनमा बित्छ मलाई भर्खर आएको जस्तो लाग्छ, तर कति छिटो समय बित्छ बित्छ पत्तै पाइँदैन होइन। यति बेला कमेन्ट लिन्छु म साथीहरूको कललाई, आज चाहिँ म लिन सक्दिनँ, कल नगर्नु होला साथीहरू भन्न चाहन्छु। यति बेला सवित्र कुलुङ राई हुनुहुन्छ, हेलो नाना गुड मर्निङ, म पनि सुन्दैछु शिशु घर भइहाल इटहरीबाट भन्नुभएको छ। दिलु याम फुराई हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते दिलु याम फुराई फ्रम मोरङ को याङसिला तीन घर भई याङसिला तीन घरे अल माई फ्रेन्ड्स सुबदिन भन्नुभएको छ। भावना मगर हुनुहुन्छ, गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु इन्डियाबाट हो, मिस यू अल भन्नुभएको छ। बसन्त श्रेष्ठ हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते नमस्कार इट्स मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ सिसुवा पाँच, ह्याप्पी फादर्स डे अल अनि मिस यू अल भन्नुभएको छ उहाँले। त्यसै गरी चन्द्र माया तामाङ हुनुहुन्छ, उहाँले यति बेला हेलो गुड मर्निङ नमस्कार सुमिता भन्नुभएको छ। हजुर गुड मर्निङ नमस्कार हजुरलाई पनि, म पनि सुन्दैछु यता पाँच खपनबाट, शुभदिनको कामना गर्दै गए ल बाई बाई भन्नुभएको छ। ल ठिक छ तपाईँलाई कमेन्टको लागि। त्यसै गरी विनिता दाहाल सुबेडी हुनुहुन्छ, हेलो दी के छ खबर भन्नुभएको छ, एकदम ठिकठाक छ भन्छु म चाहिँ, अनि डिकेटीबाट हो, ह्याप्पी फादर्स डे एन्ड मर्निङ विसेस अलको लागि भन्नुभएको छ। लिम्बो उमङ्ग कुरुङबाङ हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। आशिका तामाङले पनि गुड मर्निङ अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो दिदी गुड मर्निङ नमस्ते, म पाँच कमान आर्चुङ खुरुङबाट निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु है। अनि गेटवेल सन प्यारी मम्मी एन्ड बहिनी पेमु शेर्पालाई भन्नुभएको छ, ह्याभ गुड डे अल भन्नुभएको छ। नानु प्रीति हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी गंगा पहाड़ी हुनुहुन्छ, उहाँले गुड मर्निङ एभ्री वान नमस्ते, म मलेसियाबाट पुष्पा म्याडम लगायत सम्पूर्ण साथीभाइहरूमा शुभ दिन भन्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी यति बेला अनु कोइच हुनुहुन्छ, उहाँले पनि शुभ बिहानी सिस्टर सम्झना छ विशेष सबैमा प्रिय बुबाहरूलाई, खुसी औँसीको शुभकामना। अनु कोइच रामेछपबाट भन्नुभएको छ। राजकालीकोटी हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, मि जापानी हिरो राजकालीकोटे वीर तामर झापा जस नाउ युएबाट है भन्नुभएको छ। निर्मला राई हुनुहुन्छ, उहाँले पनि ह्याभ अ ग्रेट डे अल ह्याप्पी फादर्स डे भन्नुभएको छ। त्यसै गरी लेख्दै हुनुहुन्छ भन्दा पनि यति बेला कमेन्ट नै हेर्दैछु म। मनकुमारी कान्छी गुरुङले पनि सुन्दैछु तामकोबाट भन्नुभएको छ। सुमन गुरुङले पनि अल साथीहरूलाई शुभ दिन भन्नुभएको छ। रेखा राई हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ उहाँले पनि। मातृका बस्नेत हुनुहुन्छ, उहाँले पनि यति बेला गुड मर्निङ नमस्ते भन्नुभएको छ, सुन्दैछु आज खुसी औँसी सम्पूर्ण बुबाहरूलाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी यति बेला खोटाङ्गे दिपेश कान्छा हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ, गुड मर्निङ ब्युटिफुल सिस्टर सम्झना सबैमा भन्नुभएको छ। प्रकाश जङ छेत्री हुनुहुन्छ, गुड मर्निङ नमस्ते रोल्पाबाट है भन्नुभएको छ। त्यसै गरी प्रयासी पवित्र मगर हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। मुस्कान जय कुमार राई हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो, हेटिन्जेलसम्म हामीलाई जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तीनजनासम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने जम्मा 20 मिडिया प्रेमी मनहरूलाई विशेष गरी फेरि पनि जाँदाजाँदै अन्त्यमा विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: Radio Aro. Time check.
1: It's 8 a.m.
2: अहिले बिहानको 8 बज्यो।
3: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल का विभिन्न प्लेटफर्महरू मार्फत सहित फेसबुकमा नेपाली नेटवर्कबाट प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ भने युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष लाइभमा उपस्थित भएका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम बहस नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको दिनमा प्रधानमन्त्री बालेन्द्र शाह बालेलले भन्नुभएको एउटा वाचा मलाई याद छ, पैसा नभएर कसैले पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने छैन, तर अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी भयो, रगत जाँच गर्दा 3200 रूपियाँ लाग्छ भने पति हरिराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए, पत्नी बबिताले पनि पछ्याइन् पैसा जुटाउन नसकेर बाहिर सड़क पेटीमा बसिरहेकै बेला 4 बजे बबिताले शिशु जन्माएकी छन्। आदरणीय श्रोता, राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 वर्षाही कि 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माउनु परेको छ। यो कस्तो मानवीयता हो? यो कस्तो अस्पताल? अस्पतालभित्र काम गर्ने कर्मचारीको मन ढुङ्गाको हुन्छ? आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौं। त्यहाँ नर्सहरू होलान्, त्यहाँ डाक्टरहरू होलान्, त्यहाँ ड्युटीमा बसेका व्यक्तिहरू होलान्, एउटा मानवीयता भन्ने हुँदैन, ह्युमेनिटी भन्ने छैन अहिले मानिसमा? आखिर 1200-3200 पैसा तिर्न नसक्दाखेरि एउटा परिवारको एउटा सुत्केरी महिलाको यो बिजोक, यो अवस्था, यो दर्दनाक अवस्था आज समाज कतातिर गइरहेको छ? हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। मानवमा मानवीयता हराउँदै गएको हो त? मानवमा क्रूरता प्रदर्शन गर्न मायर बन्ने परिस्थिति सृजना हुँदै गएको हो त? आज यो देशमा मानवीयता छैन? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, यतिखेरको अवस्थामा राजविराजको त्यो काली लाग्दो अवस्थालाई हामीले प्रत्यक्ष रूपमा तपाईँलाई देखाएका छौं। आदरणीय श्रोता, अहिलेको अवस्थामा जसरी नेपाली बसमा हामी हरेक विषयमा कुराकानी गर्ने गर्दछौ, त्यो विषयमा सबै क्षेत्रका व्यक्तिहरूसँग हामी प्रश्न पनि गर्ने गर्दछौ, जवाब पनि माग्ने गर्दछौ। तपाईँलाई थाहा छ, देशमा ग्यासको संकट छ, ग्यासको संकट छ। त्यो संकटका कारणले गर्दाखेरि अहिले उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुपर्ने स्थिति पैदा भएको छ। ग्यास नेपालीको घर घरमा पुग्न सकेन, ग्यास चुलो बल्न सकेन। विद्यार्थीहरू अहिले मर्कामा छन्, सुर्खेतबाट फोन आउँछ, धारचुलाबाट फोन आउँछ, कैलालीबाट फोन आउँछ, होइन, हरेक क्षेत्रबाट हामीले फोन आएको छ। ग्यास समयमा पाएको छैन, होस्टेलमा बस्नु परेको छ, विद्यार्थीहरूले होटेलमा खाना खानु परेको छ, भाडा तिर्न हम्मे हम्मे पर्ने विद्यार्थीहरूका निम्ति आज ग्यास नपाउँदाखेरि अर्को समस्या सिर्जना भएको छ। आदरणीय श्रोता, उद्योग मन्त्रीले राजीनामा दिँदै गर्दाखेरि अब ग्यासको संकट टर्यो त? नयाँ मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। दीपक कुमार शाहले अब ग्यास समयमा ल्याउन सक्छन् त? दीपक कुमार शाहले ग्यासको सहुलियत दिलाउन सक्छन् त? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। कालो बजारी भएको छ, मूल्य महँगी छ, एउटै ग्यासको 2500 तिर्ने पर्ने, 2600 तिर्नुपर्ने स्थिति छ। ग्यासले खायो यादवको मन्त्री पद, दीपक कुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी। तर ग्यासले मात्र होइन, प्रधानमन्त्री बालेन्द्र शाह र गौरी कुमार यादव बीच यसभन्दा अगाडि पनि टकराव थियो। सिधै गौरी कुमार यादवलाई पक्राउ गर्नका निम्ति प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई तत्कालीन बेला प्रधानमन्त्रीले निर्देशन गरेका थिए, तर दानबहादुर कार्कीले त्यो आँट गर्न सकेनन्। हरेक नेताहरूसँग चाहिँ उनले समीक्षा गरिसकेपछि उनी पक्राउ परिनन् र त्यस पछाडिदेखि खटपट भएको परिस्थितिले आज राजीनामा दिनुपर्ने स्थितिको सृजना भएको छ। तर अहिलेको अवस्थामा देशमा कालो बजारी, ग्यासको अभावदेखि लिएर खाद्यान्नको मूल्य वृद्धिमा सरकारको ध्यान छ कि छैन, यस विषयमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। देश यतिखेर पनि बाढ़ी पीड़ितबाट निकै समस्यामा छ, उद्धार र राहतमा समन्वयको अभाव भएको भन्ने खालका विषयहरू आएका छन्। तर भोटेकोसीमा आएको बितण्डालाई सरकारले कसरी लिएको छ, कसरी हेरेको छ? भोटेकोसीको बितण्डालाई सरकारले नजिकबाट हेरेको छ, सबैका घर घरमा राहत पुगेको छ, पीड़ितहरूलाई राहत पाइएको छ। आजको बहसमा चर्चा गर्दैछौ। जलवायुको मुद्दा बोकेर प्रधानमन्त्री अमेरिका जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनेछन्। तर नेपालको जलवायुको समस्या, कार्बन उत्सर्जन गर्ने शक्तिशाली देशहरूबाट प्रताड़ित हुनु परेको नेपाल, आज नेपालले त्यसबाट छुटकारा पाउन सक्छ त? आज नेपालले त्यस विषयमा कुराकानी गर्न सक्छ त? अहिलेको नेपाली बहसमा, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। अब नेपालको जलवायु परिवर्तनका क्षेत्रमा नेपालले खेल्नुपर्ने भूमिका, नेपालले हरेक विश्व मंचमा निकाल्नुपर्ने, विश्व मंचमा आफ्नो आवाजहरू उठाउनुपर्ने भूमिका, त्यो नेपालले खेल्न सक्छ कि सक्दैन, आजको बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, रसुवाको भट्टेकोशी क्षेत्रमा भदौ 10 गते आएको बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालको विपद जोखिम र जलवायु संकट अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ। बाढ़ीपछि उद्धार खोजी, सब पहिचान, राहत तथा पुनर्स्थापनाको काम अझै जारी छ। पछिल्ला विवरण अनुसार बाढ़ी प्रभावितका लागि राहत र पुनर्निर्माण सँगै बेपत्ता तथा मृतकको पहिचानको काम अघि बढ़िरहेको छ। नेपालले आकलन नगरेको यो विनाशकारी महामारीका कारणले गर्दाखेरि देश अप्ठ्यारो स्थितिमा छ। भोटेकोशीको जलप्रय यतिखेर प्रलय, उजाड़िएका 5 जिल्ला उठाउन 7.5 खर्ब रकम लाग्नेछ, जो नेपालको बजेटको 1/4 भन्दा बढ़ी। आफ्नै श्रोता, नेपालको बजेटको भदौ 10 को भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय र भौतिक क्षति गरेको छ। क्षतिको पुनर्निर्माणका लागि 7 खर्ब बढ़ी रकम लाग्ने सरकारी अनुमान छ, जबकि सरकारको वार्षिक बजेट 21 खर्ब हाराहारी छ। पुनर्निर्माणका लागि यति ठूलो रकम जुटाउन सरकारले विशेष कार्यक्रम नै ल्याउनु पर्ने भएको छ। तर अर्कोतिर बाढ़ीमा हराएकाहरूको उद्धारको काम पनि अझै सकिएको छैन। त्यहाँको भूमि खण्डहर बनेको छ बाढ़ीले, नदीले कटान गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ। संसदमै मन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्मको आलोचना तीव्र भएको छ। जनअपेक्षा पूरा गर्न राष्ट्रपतिको दबाव बढ़िरहेको छ। सत्तारूढ़ दलभित्रै सरकारको कार्यशैलीमाथि प्रश्न छ। गृहमन्त्री र राष्ट्रपतिका सचेतकको जुन किसिमको ग्रुपमा व्हाट्सएपमा लफड़ा परेको छ, त्यो कुराले पनि यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बबन्डर मचिएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। भट्टेकोशी बाढ़ीबाट पीड़ित विद्यार्थीलाई सबैको साथ छ, 1 अर्बको छात्रवृत्ति मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी पनि छ। अभिभावक गुमाएका विद्यार्थीलाई आवाससहित निशुल्क छात्रवृत्ति दिने गरी प्रक्रिया पनि अगाडि बढ़ेको छ। यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ र नेपाललाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता समेत छ। भट्टेकोशीमा आएको विनाशकारी बाढ़ी क्षतिका नोक्सानी सम्बोधनका लागि गठित अन्तर्राष्ट्रिय कोषले नेपालको आपतकालीन क्षतिपूर्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। विश्वका कार्बन उत्सर्जन गर्ने देशहरूलाई त्यसले दबाव दिने भन्ने विषय पनि यतिखेर आएको छ। चूर्य उधिन्दा संकटमा मधेस छ। भूमिगत पानीको सतह घट्दै गर्दाखेरि उर्वर भूमि बगरमा परिणत हुने चिन्ता छ। त्यसैले गर्दाखेरि स्थानीय तह, प्रदेश र संघको समन्वयमा यस्ता खालका उत्खननलाई रोक्नुपर्ने आजको आवश्यकता, आजको प्रमुख दायित्व पनि रहेको छ। आदरणीय श्रोता, बाढ़ी पुनर्निर्माणका लागि 7.5 खर्ब, नेपालको करिब करिब 1/4 भन्दा बढ़ी बजेटको हिस्सा, यसले निकै ठूलो प्रलयकारी यो वितण्डामा चाहे भोटेकोशीले, यसका विषयमा पनि चर्चा गर्न चाहन्छौं। र पुराना दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौ बारे बोल्दैन। त्यसैले दल 24 भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र राष्ट्रपतिका नेताहरू 23 भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनीतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। यो 1 वर्ष पूरा भयो, भदौ 23 र 24 आएको 1 वर्ष पूरा भयो। यस बीचमा सरकारले प्रतिवेदनहरू किन सार्वजनिक गर्न सकेन, कारवाही किन हुन सकेन, गलत गर्नेहरूमाथि कारवाहीको डण्डा किन बजार्न सकिएन, धेरै प्रश्नहरू छन्। आज यस विषयमा पनि कुराकानी गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो, र त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले सौमिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज प्राण बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समीन ट्रेडर्स चैनपुर छ संखुआ सभा प्रोप्राइटर मेघराज साक्य।
4: टेलिफोन नम्बर 0295701123।
5: मोबाइल नम्बर 9841067622।
7: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
8: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
9: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
8: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
9: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
10: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर दिक प्लस रूपा दिक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
10: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
12: भालुमा बसको खलिलो तामा कान्छीको मन हर्ने, भालुमा बसको खलिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: काम गर्न गएका मजदुरहरू थुप्रै हुनुहुन्छ त्यहाँ कसको कुनै नियुक्ति छैन अथवा कुनै संस्थाले दिएको छैन, कुनै एकजना एटी कन्ट्राक्टरले उहाँहरूलाई त्यहाँ लगेको देखिन्छ होइन सर। यसरी देशैभरिबाट त्यो क्षेत्रमा जानुभएका मजदुरहरूको तथ्याङ्क लिने हो भने सायद यो धेरै यो संख्या बढ्न सक्छ। त्यसैले त्योभन्दा पनि अब त्यहाँ हाम्रो यो क्षेत्र एकदम आर्थिक रूपले चलायमान क्षेत्र हो,
1: यहाँ
0: हाम्रा थुप्रै जल विद्युतहरू, सौर्य प्लान्टहरू, पर्यटकीय अब यो रुट भयो कैलाशमान सरोवर सरोवर जाने, हाम्रो गोसाई कुण्ड जाने, त्यसपछि हाम्रो यो तीन क्षेत्रको एउटा एकदम गतिशील आयात गर्ने नाका थियो जुन अनुसारबाट सरकारले राजस्व उठाउँथ्यो, थुप्रै मान्छेहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराएको थियो, त्यस लगायत यो तरकारी उत्पादनको हिसाबले पनि यो क्षेत्र कृषि योग्य जमिन थियो। त्यसरी ठुलो आर्थिक रूपले पनि हामीले ठुलो क्षति भइरहेका छौँ र त्यसको अहिले त क्षति भइरहेछ, त्यसको असर पनि विशेष गरी अब विद्युत निर्यात गर्ने देश भएका थियौँ हामी, केही समयमा त्यसमा अलिकति अवरोध आउन सक्छ अथवा हामीले निर्यात गर्ने जुन हाम्रो विद्युत हो त्यसको मात्रा घट्न सक्छ, त्यसले हाम्रो राजस्व घट्न सक्छ, संसारले गर्दा हाम्रो राजस्व घट्न सक्छ, यी लगायत यावत कारणले हामीलाई यो बाढीले आर्थिक रूपले, सामाजिक रूपले र परिवारहरू गुमाउनु भएको परि जस्तै आफन्तजन गुमाउनु भएको छ त्यो परिवारमा मनोवैज्ञानिक रूपले र परिवारको पनि आर्थिक रूपले यत्रो प्रकारले फेरि थुप्रै दक्ष जनशक्तिहरू इन्जिनियरहरू ब्याङ्कमा काम गर्नेहरू सबै हामीले गुमाएका छौँ, त्यसैले ठुलो क्षति भएको छ।
2: जस्तो अब राहत उद्धारको प्रक्रियालाई चाहिँ कसरी हेर्नु भएको छ, त्यहाँ के छ भनाइहरू स्थानीय प्रभावितहरूको भनाइ?
0: राहत सामग्रीहरू दिएको छ, हामीले देखेका छौँ राहत सामग्री लैजाने नेपालीहरूको अरू नेपालीहरूले पोष सालको जयन्ती आन्दोलनको अर्ग दिन हाम्रा ऐतिहासिक धरहरू जलाए पनि त्यतिबेला निकै निराश थियो नेपाली समाज, निकै उग्र होइन, आफ्नै सम्पत्ति आफ्नै इतिहास मेटाउनु चाहिँ तल्लीन छ भन्ने सन्देश थियो। यसमा फेरि जतिपट आएपछि मधेसदेखि पहाडसम्म पूर्वदेखि पश्चिमसम्म जसरी त्यहाँ राहतहरू पुर्याउने कामहरू रहेका छन् त्यसले पनि फेरि नेपाली समाज दुःखको बेला एकजुट हुँदो रहेछ भन्ने चाहिँ देखाएको छ। तर त्यस कारण राहत सामग्रीहरू अब त्यस्तो कमी भएको देखिन्छ त त्यो डिस्ट्रिब्युसन अब यसको वितरण जहाँ सडक छैन, जहाँ दुर्गम बस्तीहरू छन् त्यहाँ अब हेलिकप्टरले पुर्याउनु पर्ने अवस्था देखिन्छ। त्यस कारणले सामग्रीको अभाव भन्दा पनि त्यसको वितरणको प्रणालीलाई अझ चुस्त बनाउनु पर्ने, त्यो सञ्जाललाई अब सडकहरू पनि अहिले नेपाली सेना लगायत सुरक्षाकर्मीहरूले प्रहरी सशस्त्रहरूले अब सञ्जाललाई पनि खोलिराखेको देखिराखेका छन् र सबभन्दा अर्को चाहिँ यो राहत सामग्री त पुगेको छ तर उद्धारको हकमा यो जुन टनेलमा फस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको उद्धारमा अब हाम्रो देखाइ अनुसार र त्यहाँका मान्छेहरूको भनाइ अनुसार पनि अलिकति ढिला भयो कि होइन, हामीसँग त्यो क्षमता सिप नेपाली सेनासँग हुँदाहुँदै पनि त्यतिले पुगेन कि किनभने धेरै टनेलहरूमा अब थुप्रै मान्छेहरू फस्नु भएको छ, परिवारहरू पर्खिराख्नु भएको छ, त्यस कारणले त्यो पुगेन कि भन्ने पनि देखिन्छ।
2: तर अहिले अब के छ भने नि डाक्टर साहब, नेपालमा निकै ठूलो क्षति पटक पटक हुने गरेका छ, कोरोनाको पनि हामी अछुतो रहन सकेनौं, भूकम्पले पनि हामीलाई अलिकति छेद विच्छेदै बनायो, अब यो महाप्रलय, यो महाबाढ़ी, यो विनाशकारी बाढ़ीले पनि समस्या निम्त्याएको छ। भोटेकोशी जल प्रलयले करिब करिब उजाड़िएका पाँचवटा जिल्ला उठाउन 7.5 खर्ब लाग्ने अनुमान प्रक्षेपण गरिएको छ। यो अर्थतन्त्रका हिसाबले पनि निकै ठूलो क्षति बेहोर्नु पर्यो नि त होइन देशले राज्यले?
0: अब यो यसो हेर्दाखेरि अब त्योभन्दा बढी पनि देखिएको छ, यो झन्नै हाम्रो कुल राष्ट्र उत्पादनको झन्नै 10% होइन, यसको हानि नोक्सानी गुणकान गर्दाखेरि अहिलेको जुन सरकारले बाहिर ल्याएको तथ्याङ्कले त्यस्तो देखिएको छ, यो भनेको ठुलो नोक्सानी हो। अब हाम्रो जस्तो विकासको लागि पनि ऋण लिएर विकास गर्नुपर्ने होइन, ऋण तिर्न पनि ऋण लिएर तिर्नुपर्ने अवस्थामा भरिएको देश र हाम्रो विशेष गरी अब 48 सालदेखि 51 सालसम्मको जुन महेश आचार्य रामशरण महतोले गरेको आर्थिक

0: सुधारबाट अलिकति जग बसेर माथि उठेको थिए। माओवादीको हिंसात्मक द्वन्द्वले 10 वर्ष जुन द्वन्द्व भयो त्यसले हाम्रो अर्थतन्त्र अलिकति फेरि पछाडि गयो। त्यसपछि गएर हामी संविधान बनाउने कुरामा करिब 10 वर्ष लगाएर त्योबाट पनि संक्रमण काल भयो, त्यति बेला नि प्रगति हुन सकेन। 72 सालको भूकम्प भयो, त्यो भूकम्पले पनि फेरि हामीलाई ठूलो क्षति पुर्यायो। र गत सालको जेएनजी आन्दोलनको क्रममा जुन सार्वजनिक सम्पत्ति निजी सम्पत्ति चलाएर किनभने नेपालमा निजी क्षेत्रप्रति सरकारी संरचनाहरू राजनीतिक दलहरू सकारात्मक छैनन् भन्ने भाष्य थियो। गत सालदेखि त नेपाली समाज पनि निजी क्षेत्रप्रति क्रूर छ। निजी सम्पत्ति उद्योग धन्दा गर्नेहरू व्यवसाय गर्नेहरूलाई पनि यो समाजले मन पराउँदैन भन्ने एउटा सन्देश प्रवाह भएर लगानीको माहौल कमजोर भइरहेको बेलामा यही एउटा थप जुन महाप्रलय आयो, यसले हाम्रो त्यति मेहनत गरेर बसाएको अर्थतन्त्रको जगलाई जगले पनि धान्न नसक्ने अवस्थामा पुर्याउने हो कि भन्ने चाहिँ डर।
1: र अब यो मुद्दालाई बोकेर प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज 6 गते जाने भन्ने खालको कुरा पनि आएको छ। मन्त्री परिषदले त्यसलाई स्वीकृति पनि गरेको छ। आज नेपालको समस्या के हो र नेपालले विश्व मञ्चमा उठाउनु पर्ने आवाजहरू के हो जस्तो लाग्छ डाक्टर?
0: होइन, सबभन्दा अब राजनीति कोइरालाले शुरू गर्नुभएको युएनमा हाम्रो देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने जुन चलन छ त्यसमा सम्माननीय प्रधानमन्त्री जान लाग्नुभएको त्यो खुसीको कुरा हो। किनभने पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो जसले बीपी कोइरालाले युएनमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि धेरै प्रधानमन्त्रीहरू जानुभएको छ, होइन, सबै प्रधानमन्त्रीहरू जानुभएको छ। त्यसरी अहिलेको प्रधानमन्त्री पनि त्यहाँ गएर सम्बोधन गर्ने भन्ने कुराले एउटा राम्रो अवसर हो कि नेपाललाई विशेष गरी विकसित देशहरूले गरेको विकास को प्रभावका कारण जुन जलवायु परिवर्तन भएको छ त्यसले चाहिँ संसारलाई असर गरेको छ। यो हाम्रो हिमाली क्षेत्र चाहे समुद्र तटमा बस्नु सबैतिर यसले चाहिँ असर गरेको छ। त्यो असरबाट उहाँहरू त विकसित भइसक्नुभयो तर हामी विकासको क्रममा अगाडि बढ्दै गर्दा यस्ता क्षतिहरूले हामीलाई थप हामी उहाँहरू जस्तै विकसित हुनको लागि हाम्रो धेरै समय लाग्ने भयो। त्यस कारणले यो कुरालाई तथ्य तथ्याङ्कको आधारमा एउटा दरिलो बोलियो अनि सुसंस्कृत र एउटा म्याच्योर्ड डिप्लोमेटिक भाषामा होइन त्यो भाष्य बनाएर अर्कालाई कसैलाई पनि जुन हामीले पछिल्लो चरणमा सुन्यौँ सरकारका मन्त्रीहरूले नामै तोकेर भारत अमेरिका र चीन भनेर जुन भन्नुभयो त्यस्तो नभनिकन यो विश्व समुदायलाई नै अब यो हामी मानव जातिले गरेको विकासले गरेको असरले हामी जस्तो एउटा भौगोलिक रूपले विकट र एकदम सेन्सिटिभ जलवायु परिवर्तनको कारणले देशले थुप्रै गुमायौँ। अब हामीलाई सहयोग गर्ने यहाँहरू सबैको नैतिक कर्तव्य पनि हो, होइन, एउटा अब युएनको मेम्बरको हिसाबले हामीलाई तपाईँहरूले सहयोग गर्नुपर्छ र हाम्रो दुःखमा साथ दिनुहोस् भन्ने त्यस किसिमको एउटा सफ्ट तर एकदम सबैलाई मन छुने खालको उहाँले त्यहाँ भाषण दिनुभयो अथवा त्यहाँ एउटा उहाँको मन्तव्य दिनुभयो र विकसित राष्ट्रहरूलाई मन जित्न सक्नुभयो भने हामीले यो राहत र पुनर्निर्माणको लागि जुन आवश्यक रकमको 30% प्राप्त गर्न सक्छौँ भन्ने त्यो त्यो एउटा आशा बोकेर जानुपर्छ। मलाई जानु लाग्छ सरकारले त्यही हिसाबले तयारी गरेको हुन्छ।
1: अब अहिले पछिल्लो समयलाई हेर्ने हो भने चाहिँ यो जेएनजी आन्दोलन भएको पनि 1 वर्ष पूरा भयो। अब समग्रतामा हेर्दाखेरि दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौ बारे बोल्दैन। 1 वर्ष कस्तो बित्यो हेर्दै गर्दा यसलाई 2 चरणमा बाँड्न सकिन्छ किनभने 6 महिने अन्तरिम सरकार र अहिले 5.5 महिनाको चाहिँ फागुन 21 पछाडिको सरकार, यसलाई कसरी हेर्नु भएको छ?
0: अब यसो छ, अब दलहरूले नेपाली काङ्ग्रेस 23 गतेको लागि पनि अब वक्तव्य नै निकालेको थियो। युवाहरूसित हामी साथमा छौँ, युवाहरूको निराशालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर नेपाली काङ्ग्रेसले पटक पटक 23 गतेको जेएनजी जुन विद्रोहलाई को कारणबारे आफू हामीहरू जानकार रहेको र त्यो विद्रोह जुन कारणले गर्यो त्यसको लागि हामी सम्बोधन गर्छौँ, हामी ती निराशाहरू ती युवाहरूको आकाङ्क्षालाई सम्बोधन गर्छौँ भनेर नेपाली काङ्ग्रेसका आधिकारिक वक्तव्यहरूमा पटक पटक आइरहेका छन्। त्यस कारणले राजनीतिक दलहरूले यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक थियो भन्न फरक फरक दलको फरक फरक होला। तर नेपाली काङ्ग्रेसले त्यसलाई एउटा हाम्रै छोराछोरी नाति नातिनाहरूको आक्रोश हो त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले लिएको थियो होइन लिएको छ पनि र 24 गतेको त यो राजद्रोह हो यो राज विप्लव हो यसमा संलग्न हुने जुन जघन्य अपराध गर्ने किनभने उहाँहरूले देश त्यस दिन देश जलाएको छ त्यस दिन हाम्रा ऐतिहासिक धरोहरहरू जलेको छन् होइन एउटा समाजमा विशेष गरी यो देशमा सुरक्षा छैन भन्ने अनुभूति लगानीकर्ताहरूमा भएको छ त्यस कारणले त्यसमा संलग्नहरूको त अहिले नभए पनि इतिहासमा भए पनि यो सबै जजसको कारणले जे जसले क्षति भयो त्यसको छानबिन गरेर ती दोषीहरूलाई कारवाही गर्नुपर्छ त्यसरी आयोगले 23 गतेको दोषीहरूलाई कारवाही गर्न रिपोर्ट पनि ल्याएको छ होइन त्यो त सरकारले चाहेमा एउटा कानुनी प्रक्रिया पुर्याएर प्रमाणका आधारमा गर्न सक्छ तर 24 गतेको त्यो कार्की आयोगले पनि अलिकति अन्याय गर्यो मानव अधिकारले अलिकति केही ल्याउन खोजेको थियो तर सबै त्यसमा झुलमुले किसिमका प्रतिवेदनहरू आएका छन् त्यस कारण त्यसलाई थप छानबिन गरेर प्रमाणहरू थुप्रै छन् त्यसलाई चाहिँ त्यो इतिहासको त्यो कलङ्कलाई त्यो अपराधीहरूलाई कारवाही गरेर मात्रै भविष्यमा हामीले यस्तो देशद्रोही गतिविधि हुन दिनबाट जोगाउनु पर्ने हुन्छ।
1: अब नेपाली कंग्रेसकै पनि अलिकति विपत्ति नै छ नि त पार्टीभित्र होइन अहिले
0: पार्टीभित्र
1: पार्टीको विपत्ति चाहिँ कहिले समाधान हुन्छ
0: अब संवाद भइराखेको छ होइन अब संवाद विभिन्न तहमा संवाद भइराखेको छ अहिले महाधिवेशन पनि यो विशेष गरी यो महाप्रलय प्लस यो पार्टीको आन्तरिक अलिकति मनमुटावलाई मन माझेर मिलाउनुको लागि वडा अधिवेशनहरू पनि सारिएको छ होइन यस बिचमा धेरै तहका नेताहरूले गहन संवाद गरिराख्नु भएको छ सायद केही निकास निस्किन्छ होला।
1: अब गहन संवाद त भइरहेको छ तर मन मिल्न अझै पनि कठिन छ समानान्तर गतिविधिहरू चलिरहेका छन् महाधिवेशनका मिति पनि फरक फरक छन् होइन निवर्तमान सभापति सभापतिकै नेमप्लेट टाँसेर उता बसिरहनु भएको छ चुनदेवीमा यसले त निकै ठुलो अप्ठ्यारो पार्ने भयो नि त कार्यकर्ता नेताहरूलाई त अन्यलमा पार्यो नि त कंग्रेसको अहिलेको यो लडाईले।
0: अब एउटा कुरा त के छ भने हाम्रो महाधिवेशन आउँदाखेरि अहिले पनि होइन पहिला पनि विभिन्न समानान्तर गतिविधिहरू भइरहेको थिए होइन किनभने नेपाली काङ्ग्रेसको महाधिवेशन यस्तो लोकतान्त्रिक छ यो आम चुनाव जस्तै हुन्छ होइन अब दुईवटा तिनवटा समूह हुन्छन् त्यस कारणले त्यसलाई चाहिँ हामीले जुन समानान्तर गतिविधि अथवा यो गुट ऊ गुटको यो नभएको राम्रो तर हामीले पार्टी यस्तो बनाए कि नेपाली काङ्ग्रेस यो आफ्नै महाधिवेशन गर्ने प्रक्रियामै रुनमल लिएर विवाद सिर्जना गरेर टु डेमोक्रेटिक धेरै लोकतान्त्रिक हौ भन्ने देखाउने जुन हामीले विधान बनायौँ त्यो विधानले गर्दाखेरि हामी जरैदेखि माथिसम्म प्रतिस्पर्धी गऱ्यौँ। अब यदि हाम्रो समाज राजनीतिक रूपले सचेत राजनीतिक रूपले प्रतिस्पर्धी हुनुपर्छ भन्ने चेत एउटा राजनीतिक रूपले अझै पनि विकसित भइसकेका छन् किनभने त्यो विकसित भएको भए हरेक आन्दोलन हुन्छ अहिले हेर्नुहोस् न त्यस्तो सिमदरबार त जल्दैन नि आन्दोलनमा तर समाजमा त्यो किसिमको राजनीतिक प्रतिस्पर्धामा हारिन्छ जितिन्छ भन्ने अझै पनि सबैमा पुग्न सकेको छैन। त्यस कारणले हामीले जुन वडादेखि सातमा सातवटै तहमा जुन निर्वाचन गर्ने खालले हामीले विधान बनाएका छौँ अब अहिले विधान संशोधन गर्ने अब नेताहरू पनि एउटा टिम बनाएर लागिराख्नु भएको छ त्यस कारणले यसलाई अलि कसरी म्यानेज गर्न सकिन्छ फेरि प्रतिस्पर्धा लोकतान्त्रिक संस्कारलाई पनि हामीले मेटाउनु भएन तर यो आन्तरिक पार्टीकै निर्वाचन यति धेरै सभा चुल्ल गर्दाखेरि जित्नेको जित्ने र हार्नेको बिच चाहिँ अलिकति मन नमिल्ने समयमा पनि देखिएका छौँ भएका घटना त्यस कारणले अब हामीले यो विधान नै अलिकति यो समावेशितालाई होइन छाल गरेर अलि अलि निर्वाचनको प्रक्रियालाई अलिकति बदल्न पर्छ कि जस्तो देखिन्छ ताकि चाहिँ जुन हाम्रा अहिले भएका जुन तिक्तता हुन्छन् भारत जितमा त्यसलाई चाहिँ कम गर्न सकियोस् तर मलाई जहाँसम्म लाग्छ यो संवाद निरन्तरता छ र आदरणीय नेता शेखर कोइरालाले मिलाउन भनेर लागिराख्नु भएको छ त्यस कारणले महाधिवेशन सुरु हुने दिनसम्म केही रिजल्ट निस्किन सक्छ।
1: डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका नेता डाक्टर गोविन्द राज पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्रामपछि पुनः
2: उपस्थित। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
3: ल ल आमा, म तँ गए तँ आए।
2: होइन, आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029-570-128। मोबाइल नम्बर 9852-45-441।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029-570-208, 94-21-25-99, 94-20-92-96, 94-91-93-686 र 94-20-76-78। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: पैसा नहुनेले निशुल्क उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो। तर एजेन्डा त एजेन्डा हो, सुत्केरीहरूले चाहिँ 1200 नहुँदाखेरि सड़क पेटीमा बच्चा जन्माउनुपर्छ, कस्तो खालको एजेन्डा हो यो?
2: होइन, यो स्वास्थ्य सुविधाको विषयमा चाहिँ आधारभूत स्वास्थ्य सुविधा नागरिकहरूले निशुल्क पाउनुपर्छ भन्ने हाम्रो संवैधानिक व्यवस्था पनि हो। तर अहिले कम्तीमा पनि हामीले नागरिकको यो स्वास्थ्य सुविधा निशुल्क पाउनुपर्छ भन्ने संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि हामीले एउटा तत्काल एउटा काम गर्नुपर्ने थियो। सरकारको तर्फबाट त्यो काम हुन सकेन। जस्तो भन्नुहोस्, तपाईँको हरेक नागरिकहरूका बिमा खाताहरू, बिमा कम्पनीमा गएर बिमा गर्दाखेरि बिमा कम्पनीहरूले बिमा नदिने, हस्पिटलहरूले पनि कम्पनीका बिमाहरूलाई स्वीकार नगर्ने, त्यस्तो खालको परिस्थिति देखिया छ। अहिले तपाईँले बुझ्नुभयो भने धुडिसेल हस्पिटलमा बिमा गरेका मान्छेहरूले नागरिकहरूले उपचार पाएको अवस्था छैन। यस्तो धेरै
1: मन्त्रीज्यूले के अरे 3500 1,00,000 सम्मको कभरेज गर्नै सकिँदैन भन्ने खालको कुरा गरिसके पछाडि त नागरिकहरू त विचल्ली भयो नि त। नागरिकलाई आखिर सरकार के को लागि चाहिने हो?
2: होइन, त्यसको लागि त हामीले एउटा नीति बनाउनु पर्यो। म त पटक पटक यो विषय अर्थमन्त्रीज्यूलाई पनि मैले लेखेरै दिएको थियो। हामीले नागरिकहरूका हरेक नागरिकहरूका बिमा खाता खोलिदिउ। नागरिकहरूले आफ्ना पर्चेजका जति पनि एक्टिभिटीहरू गर्छन् त्यो पर्चेजको एक्टिभिटीबाट केही पर्सेन्ट रकम नागरिकको बिमा खातामा स्वत जाने व्यवस्था मिलाइदिउँ। हामीले मानिलिनुहोस्, तपाईँको हामी सवारी साधन चढ्छौँ, हरेक वर्ष सवारीमा बिमा गर्छौँ, तर त्यो हरेक वर्ष बिमा गर्दै गर्दा यदि दुर्घटनामा परेन भनेर नो क्लेममा पर्यो भने नो क्लेम डिस्काउन्टको रकम पनि स्वत व्यक्तिको व्यक्तिगत बिमा खातामा जाने व्यवस्था मिलाइदिउँ। त्यसो हुँदा साना साना यस्ता धेरै चिजहरू छन् जसले साना साना कामहरू गरिदिँदाखेरि नागरिकको आफ्नो इन्डिभिजुअल बिमा खातामा ठूलो रकम जम्मा हुन्छ र नागरिकले उपचार कसरी गर्नु पर्छ, उपचार कसरी गर्ने होला भनेर भौतारिनुपर्ने अवस्था छैन। र हाम्रो त्यो संवैधानिक व्यवस्थालाई पनि हामीले चाहिँ लागू गर्न सक्छौँ। मैले यो विषय अर्थमन्त्रीज्यूलाई पनि धेरैचोटि लेखेर दिएँ। अब सुन्नेले कुरा नसुन्ने पछाडि भन्नेले मात्रै भनेर के हुँदो रहेछ र त्यसकारणले जुन घटना अहिले भएको छ म आफै पनि यो घटनाप्रति दुखी छु।
1: तर अहिलेको अवस्थामा चाहिँ जुन अर्थमन्त्रीले चालेको कदमको चौतर्फी रूपमा आलोचना भइरहेको छ, विरोध भइरहेको छ, जनताको सरकार हुनुपर्छ, सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ, सबैभन्दा ठूलो भनेको शिक्षा स्वास्थ्य र रोजगार नागरिकले चाहेको भनेको, को सरकारमा आयो को गयो, केही समयका लागि चाहिँ स्टन्ट होला, केही समयका लागि लोकप्रिय होला, लोकप्रियता होला, आखिर त्यो वितृष्णाको दर बढ्दै गयो भने भोलि हुने फेरि अर्को खालको आन्दोलनै हो, द्वन्दै हो। तर त्यो कारणले गर्दाखेरि सरकार यसमा गम्भीर हुन सक्यो कि सकेन त? किनभने तपाईँकै पार्टीको सरकार छ, तपाईँकै पार्टीका नेताहरू सत्तासीन हुनुहुन्छ, जनताको पक्षमा स्वास्थ्यको पक्षमा चाहिँ सरकार आज उदार भएको छ त्यसो भए?
2: होइन, सरकार उदार भएको त म भन्दै भन्दिनँ। हेर्नुहोस्, होइन, सरकारले जुन ढङ्गबाट काम गर्नु पर्थ्यो त्यो ढङ्गबाट काम गर्न सकेको छैन। मैले यसरी प्रश्न गर्दै गर्दा हाम्रो नागरिकहरू पनि कस्तो भएको छन् भने प्रश्न सही थियो या गलत थियो भन्ने कुरा छुट्याउनु भन्दा पनि त्यसो हो भने समाधान के हो त तिमीले भन्नु पर्यो नि भनेर उफ्रिन्छन्। समाधान दिने ठाउँमा हुँदा हामीले भन्ने हो नि त्यो कुरो त। हामीले त अहिले समाधान यो है भनेर भनिदिने मात्रै हो। समाधान यो भनेर भन्दाखेरि नसुनिदिएपछि के लाग्छ र? हेर्नुहोस्, केही लाग्दो रहेनछ। सरकारले अहिले जुन बाट नागरिक पक्षमा काम गर्नु पर्थ्यो, नागरिकको हितमा काम गर्नु पर्थ्यो, नागरिकको हितमा काम गर्न सकेको छैन। म अब तपाईँलाई एउटा कुरा भनिहालेँ,
1: समाधान भनिदिनुहोस् तपाईँले नै।
2: होइन, मैले अघि भनिसकेँ, समाधान मैले अघि भनिसकेँ। नागरिकका इन्डिभिजुअल तपाईँको चाहिँ मेडिकल खाता खोलिदिनुपर्छ, हरेक उनका एक्टिभिटीहरूबाट उनले प्राप्त गर्ने स्यालेरी होस्, चाहे चाहिँ तपाईँको उहाँले कुनै बिमा एक्टिभिटीमा लाग्ने जति पनि रकमहरू होस्, ती रकमहरू सम्पूर्ण रकमहरू चाहिँ उनका आफ्ना बिमा खाताहरूमा जम्मा हुने व्यवस्था हामीले मिलाइदिनुपर्छ। हेर्नुहोस्, हरेक नागरिकले हरेक दिन पर्चेज गर्छ, त्यो पर्चेज गर्दाखेरिको 0.5% मात्रै हामीले नागरिकको मेडिकल खातामा, त्यो पर्चेजमा संलग्न नागरिकको मेडिकल खातामा हाल्ने व्यवस्था मिलाइदिउँ भने पनि उसको खातामा धेरै ठूलो रकम जम्मा भएर बस्छ। हामीले यहाँ कसैलाई पुरस्कार दिनु पनि पर्दैन, कसैलाई कर छुट पनि ल तिमीलाई हामी चाहिँ कर छुट दिन्छौँ, करमा समाहित हो भन्नु पनि पर्दैन। हेर्नुहोस्, हामीले कम्तीमा पनि नागरिकलाई करमा आबद्धता कसरी गर्ने र त्यो करको बेनिफिट कसरी हामीले लिने भन्ने कुरा मात्रै सिकाउन सक्यौँ भने पनि धेरै कुराहरू हुन्छ। त्यसले गर्दा मैले यो विषय धेरै पटक भनिसकेँ। मैले यो विषय अब सभापतिज्यूलाई मात्रै भन्न बाँकी छ, लेखेर दिन बाँकी छ, धेरैचोटि भने यो भएन है। नागरिकका हरेक एक्टिभिटीहरू कामहरूमा उहाँले गरेका पर्चेजका कामहरूबाट केही सर्टेन रकम चाहिँ उहाँको जसरी हाम्रो सामाजिक सुरक्षा कोषमा जान्छ त्यसै गरी उहाँ नागरिकहरूको पनि मेडिकल खातामा जाने व्यवस्था मिलाइदेऊ भनेर मैले धेरै पटक भनिसकेँ। सुन्नेले कुरा नसुनेपछि हाम्रो केही लाग्दो रहेनछ हेर्नुहोस्। तर नागरिकको यो स्वास्थ्यसँग शिक्षासँग र रोजगारीसँग जुन ढङ्गबाट अहिले हामी खेलवाड गरिरहेका छौँ यो कुनै हालतमा पनि सही छैन।
1: अब उद्योग मन्त्रीले हिजो राजीनामा बुझाउनु भएछ, अर्को उद्योग मन्त्री त आउनुभयो, उद्योग मन्त्री उदय रुँदै आज बुझ्दै जानुभयो, यो के रहेछ कारण, यो ग्यास नदिनै सकेर हो त्यसो भए?
2: होइन, ग्यास यस्तो छ कि ग्यासको विषयमा चाहिँ मेरो स्पष्ट धारणा के हो भने यो समस्या इरान र अमेरिकाको बीचको जुन युद्ध भयो, इरान र अमेरिकाको बीचको युद्धको कारणले हर्मुज नाकामा देखिएको केही समस्याको कारणले संसारभर यो पेट्रोलियम पदार्थको केही असहजता पैदा भएको हो, त्यसको मारमा हामी पनि परेका हौ। तर पनि हामीले के गर्नु पर्थ्यो भने जस्तो त्यो हर्मुज नाकामा समस्या आएर नेपालमा पनि पेट्रोलियम पदार्थ लगायत ग्यासहरूमा समस्या अलि अगाडिदेखि नै छ। ग्यासको समस्या आएपछि हामीले आधा सिलिन्डरमा जाने व्यवस्था गर्यौँ, त्यो आधा सिलिन्डरबाट फुल सिलिन्डरमा जाने बेलामा त्यहाँ समस्या कहाँनिर भयो भने उद्योग मन्त्रीज्यूले त्यसलाई हामीसँग कति कोटा छ, हामीसँग कति आएको छ, हामीसँग स्टकमा कति छ, त्यसपछि बजारमा कति सिलिन्डर गएछन्, ती बजारमा गएका सिलिन्डरहरूको फुल सिलिन्डर बनाउँदा कति ग्यास हामीलाई आवश्यक पर्छ, त्यो सबै क्यालकुलेसन गरेर मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो। हतारमा फुल सिलिन्डरमा जाने निर्णय गरिदिएका कारणले गर्दाखेरि फुल सिलिन्डर पुर्याउनलाई बजारमा समस्या भयो। यो विषयमा पनि उहाँले क्यालकुलेट गरेर काम गर्न नसकेका कारणले आज उहाँ दुःखद रूपमा चाहिँ बाहिर निस्किनु पर्ने अवस्था रह्यो। यो हामी आफैलाई पनि यो लज्जाबोध हो। र अब फेरि नयाँ मन्त्रीज्यू आउनु भएको छ, उहाँले पनि क्यालकुलेट गरेर काम गर्नु भएन। बजारमा कति सिलिन्डर गएको छ, हामीसँग स्टकमा कति छ, हामीलाई कति आवश्यकता छ, हामी त्यो ल्याउन सक्छौँ कि सक्दैनौँ, त्यो सबै कुरा हेरेर उहाँले काम गर्नु भएन भने फेरि पनि समस्या आउँछ। उहाँले तत्काल यदि त्यसरी क्यालकुलेट गर्दा बजारमा गएको हामीसँग स्टकमा भएको कुरालाई म्यानेज गर्न सक्ने अवस्था छैन भने हामीले इलेक्ट्रिक उसमा चाहिँ जानुपर्छ। हामीले नागरिकहरूलाई सुलभ दरमा इन्डक्सन चुल्हा लगायतका चुल्हाहरू चाहिँ वितरण गर्नुपर्छ र नागरिकलाई भन्नुपर्छ विद्युत प्रयोग गर्नुहोस् है, यो हाम्रो आफ्नै उत्पादन हो, विद्युत प्रयोग गर्नुहोस् भनेर पनि नागरिकलाई भन्नुपर्छ, तर सुलभ दरमा राज्यले दिनुपर्छ।
1: तर अहिले अब निकै ठूलो बाढ़ीको प्रलय देशले ब्याउनु पर्यो, देश भूकम्पदेखि लिएर कोरोनादेखि लिएर महामारीको प्रलयसम्म आइपुग्दाखेरि अब भोटेकोसीको स्थिति त निकै समस्याग्रस्तकै स्थिति छ, यहाँले पनि देखिसक्नु भएको छ। जलवायु परिवर्तनको मुद्दा बोकेर चाहिँ अब असोज 6 गते जस्तो लाग्छ प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागिता जनाउन जाँदै हुनुहुन्छ। नेपालले आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने विषयहरू के हुन्?
2: होइन, जलवायु परिवर्तनबाट नेपालले जुन खालको क्षति बिहोरेको छ, यो जलवायु परिवर्तनका लागि अन्तर्राष्ट्रिय सेक्टरले जसरी कामहरू गरे र जलवायु यो ग्लोबल वार्मिङको अवस्था सिर्जना गरिदिए, त्यस कारणले गर्दाखेरि अहिले हिमालय क्षेत्रमा समस्या देखिएको हो। हेर्नुहोस्, यो हिमालय क्षेत्रमा देखिएको समस्याको कारक भनेको चाहिँ अन्तर्राष्ट्रिय ठूला औद्योगिक राष्ट्रहरू हुन्, त्यस कारणले गर्दाखेरि ती राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्छ, यो क्षतिपूर्तिको आवाज चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा उठ्नुपर्छ भन्ने विषय यो समग्र राष्ट्रसभाको विषय पनि हो। त्यसकारणले अब सरकार यो विषय लिएर अन्तर्राष्ट्रिय मञ्चमा जाँदैछ र अन्तर्राष्ट्रिय मञ्चमा हामीले यसलाई दह्रो ढङ्गबाट उठाउनु पर्ने अवस्था रहन्छ। यदि हामीले त्यसलाई दह्रो ढङ्गबाट उठाउन सकिएन भने हामी फेरि पनि त्यो मारमा पर्छौँ। हामी हेर्नुहोस्, 72 पछाडि निरन्तर रूपमा प्राकृतिक प्रकोपको कहरमा परेका छौँ। यसबाट हामीले छुटकारा पाउनका निमित्त हामीले क्षतिपूर्णलाई पनि सँगसँगै मागेर जानुपर्ने अवस्था छ।
1: र आज जेएनजी आन्दोलनको 1 वर्ष पुग्दै गर्दाखेरि अस्ति भर्खरै त्यहाँ जलेको संसद भवन अगाडि कार्यक्रम भयो, त्यही कार्यक्रमका विषयमा पनि निकै वाद प्रतिवाद भयो नि त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै। कसलाई धर्मगुरूहरूलाई विभिन्न काण्डमा मुछिएकाहरू आरोपीहरू होइन विभिन्न अपराधमा मुछिएकाहरूलाई ल्याएर चाहिँ अग्रभागमा कसले राखे? आमोद कुमार चौलागाईजी थिए।
2: होइन, यो विषय हाम्रो पनि प्रश्नको विषय हो, उहाँहरूलाई कसले ल्याएर राखे हो? त्यो जेएनजी आन्दोलनको भावना, जेएनजी आन्दोलनको मर्म र जेएनजीका मागहरू सम्बोधन गर्ने विषयहरूलाई पन्छाएर त्यस पछाडि यसरी विवादास्पद व्यक्तिहरूलाई ल्याउने र त्यो कार्यक्रममा उहाँहरूलाई राखेर कार्यक्रम गर्ने र त्यो जेएनजी आन्दोलनलाई जुन ढङ्गबाट चाहिँ उपास गर्ने काम भयो, यो काम कसले गर्यो भनेर हामी पनि खोजिरहेछौँ।
1: होइन, त्यो कसले गरे रहेछ भन्ने कुरा अहिलेसम्म पत्ता लाउनु भएको छैन? त्यहाँ त सचेतक र गृहमन्त्रीको त लफडै पर्यो नि ग्रुपमा।
2: होइन, यो विषय त मैले हेर्नुहोस् न, मैले त यो विषय सदनमा पनि उठाइसकेँ होइन, कसले लिएर आएर त्यहाँ चाहिँ राखे हो भनेर
1: मन्त्रीहरू पछाडि छन् भने यताक्रममा उहाँहरूलाई अगाडि राखेर अगरबत्ती के त्यहाँ पानसमा 32 दिप प्रज्वलन भएकै छ, आफैलाई गोली हानेर चाहिँ गोली हान्यो भनेर होइन, त्यो निकै चर्चामा आएका श्रीनिवासजी पनि त्यही सामूहिक रूपमै सहभागिता हुनुहुन्थ्यो भनेपछि यो त जिन्जी आन्दोलनमाथिको पास भएन र भने।
2: होइन, मैले अघि नै भनिसकेँ यो आन्दोलनमाथिको उपहास र जिन्जीको भावना र मर्म विपरीतको काम भएको छ। त्यो विषयमा जो साथीहरू त्यसमा संलग्न हुनुहुन्छ उहाँहरूले कम्तीमा पनि नागरिकसँग क्षमा याचना गर्नुपर्छ।
1: तर अहिलेको अवस्थामा सरकार सही ट्र्याकमा छ, अध्यक्षज्यूले सभापतिज्यूले जुन किसिमले अस्ति संसदमा पनि भन्नुभएको छ, गलत काम गर्ने गलत क्रियाकलाप गर्ने दुःखमा झन् धुनचुक सर्किनेहरूलाई कारवाही हुन्छ भनेर, राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको बीचको तादम्यता कस्तो छ अहिले?
2: होइन, यहाँ सबभन्दा ठूलो कुरो समस्या म कहाँ देखिरहेको छु भने हामीले मन्त्री परिषद चाहिँ गठन गऱ्यौं तर पूर्ण रूपमा सरकार सञ्चालन गर्न सकेका जस्तो मैले अनुभूति गरिरहेको छैन। किनभने हरेक घटनाक्रमहरू हामीले नजिकबाट हेरिरहेछौं, ती घटनाक्रमहरूमा हामीले हेर्दै गर्दाखेरि सरकार र सरकारमा सम्मिलित व्यक्तिहरू, सरकार भनेको मन्त्री परिषद मात्रै होइन, सरकार भनेको त्यहाँ स्थायी सरकार पनि छ, निजामती सरकार छ, यसो भनेर फेरि म निजामती कर्मचारीहरूलाई दोष दिएर मात्रै पनि उम्किन हामीलाई त्यो छुट पनि छैन, म त्यो पनि भन्न चाहन्न। तर कम्तीमा पनि हामीले विश्वासमा लिनुपर्ने, कमान्ड गरेर काम गर्नमा उहाँहरूलाई लगाउनु पर्ने, उहाँहरूको विश्वास जितेर अनि ल यो चाहिँ योजना हो, यो योजनालाई तपाईँले यतिभित्र चाहिँ गरेर लिएर आउनुहोस्, यो ढङ्गबाट गरेर लिएर आउनुहोस्, यहाँ काहीँ कतै सुधार गर्नुपर्ने छ भने त्यो पनि तपाईँलाई छुट छ, तर नागरिक हितमा गरेर लिएर आउनुहोस् भनेर हामीले जुन ढङ्गले उहाँहरूलाई पनि काम लाउनु पर्थ्यो, त्यो काम लाउन पनि नसकेका कारणले गर्दाखेरि कता कता सरकार यता एकातिर मन्त्री परिषद छ, अर्कोतिर सञ्चालक चाहिँ त्यो सरकार सञ्चालन चाहिँ अन्त्यबाट भएको छ कि जस्तो त्यस्तो खालको आवाज हुन्छ हामीलाई।
1: तर अहिले यसो हेर्दाखेरि चाहिँ अब कसैले खुट्टा बाँच्ने, कसैले पाता खिच्ने, होइन, अब निजामती कर्मचारीहरू भित्र पनि तपाईँले देखिसक्नु भएको छ धेरैले राजीनामा गर्दै पलायन हुँदै भएको एउटा परिस्थिति छ, के नहोला के पो होला भन्ने खालको डर छ, दोस्रो मार्केट शेयर बजारदेखि लिएर हरेक बजारमा चाहिँ लगानीकर्ताहरू त्यति झुमिएका छैनन्, अहिले बजारको स्थिति पनि त्यस्तै छ, कालो बजारी पनि छ, महँगी त्यत्तिकै बढ़िया छ, खाद्यान्नहरूको महँगी पनि बढ़िया छ बजारमा, पहिला त अलिअलि कता अनुगमन गरे जस्तो देखिन्थ्यो, अनुगमन पनि छैन अहिले, त यो के भइरहेको छ?
2: होइन, मैले अघि नै भने होइन, सहयोग असहयोग कहाँबाट भयो भन्ने कुरा खोजी गर्नुपर्ने अवस्था पनि छ एकातिर, अर्कोतिर जस्तो तपाईँले पृष्ठभूमिमा भन्नुभयो राजीनामा दिँदै हिँड्दै गर्ने बेला, अहिले यो परिस्थिति यस्तो छ, नेपालको परिस्थिति हरेक सेक्टरका तपाईँको चाहिँ कर्मचारीहरू राष्ट्र सेवकहरू अहिले यहाँ बस्न नपाए हुन्थ्यो, पेन्सन हुने बित्तिकै दौडिन, यहाँ चाहिँ राजीनामा दिएर बरू विदेशतिर जान पाए हुन्थ्यो भन्ने त्यो खालको अवस्थामा हुनुहुन्छ, हेर्नुहोस् गेट सेटको अवस्थामा हुनुहुन्छ। हामीले कम्तीमा पनि यसलाई रोक्नका निमित्त, जनताका हितमा काम गर्नका निमित्त हामीले योजनाहरू ल्याउनु पर्थ्यो, हामीले पटक पटक भन्यो ए बाबा हामीसँग पनि केही योजनाहरू छन्, ती योजनाहरूलाई अगाडि सारौँ, नागरिकका हितमा हुन्छन्, रोजगारीका विषय हुन्छन्, स्वास्थ्यका, मैले अघि नै भने निशुल्क स्वास्थ्यहरूका विषय हुन्छन्, शिक्षामा पनि नयाँ खालको चाहिँ हामीले शिक्षा नीति अङ्गीकार गरौँ भनेर हामीले पटक पटक विषय हाम्रो सरकारसँगै पनि भनिरहेको छौँ, तर यो कहाँ कता के मिलिरहेको छैन मैले बुझिरहेको छैन, बरु त्यसको साटो यहाँ हाम्रा केही जिम्मेवार नेतृत्ववर्गहरू जो सरकारमै पनि बस्नु भएको छ उहाँहरू जुन फौजदारी भाषा बोल्दै हुनुहुन्छ त्यो फौजदारी भाषा यो पार्टीका लागि पनि सही विषय होइन र नागरिकका लागि पनि हितकर विषय होइन र हामीलाई पनि यो चाहिँ सुहाउने विषय होइन, यो फौजदारी भाषा बोलेर नागरिकलाई तर्साउने काम जिम्मेवार मान्छेबाट हुनु हुँदैन, यो गलत हो।
1: जाँदा जाँदै गृहमन्त्रीले अस्ति भन्नुभयो नि त अब केही व्यक्तिहरू तपाईँ सचिनुहोस् अझै पनि सचिनुहोस् सचिनुहोस् भन्नुभएको छ, कसलाई भने हो त्यो?
2: होइन, यस्तो छ, उहाँले सचिनुहोस् भन्नुभएको होइन, सचिन्छु भन्नुभयो होला,
1: होइन सचिनुहोस् भन्नुभएको छ, सचिन्छु त भनेकै छैन नि,
2: होइन सचिन्छु भन्नुभएको छैन भने सचिन्छु भन्नु होला, त्यो होइन, अब कसलाई भन्नुभएको,
1: उहाँले आफूलाई सचिनु पर्ने
2: बुझ्नु भएको, उहाँले बुझ्नु होला नि त,
1: उहाँले पनि सचिनु पर्नेछ होइन धेरै कुराहरू,
2: होइन सचिनु पर्छ, हेर्नु सचिनु पर्छ सधैँ होइन, एकल भएर हिँडेर कसैले पनि कोही काम गर्न सक्दैन, तपाईँ हामी सबैको साझा समस्या छ, साझा समस्या समाधानका लागि साझा रूपमा बसेर टेबल टक गर्नुपर्छ, साझा रूपमा योजनाहरू बनाउनुपर्छ र साझा रूपमा बसेर छलफल गर्नुपर्छ।
1: हस्, सौलागाई त्यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
2: समय दिनुभयो धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार सौलागाई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया,
4: ए लु जताउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, जेरो पोइन्ट छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295712692 फोन नम्बर 98423 4549।
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
9: पहिले किनिदिन्छु भन्नु न।

0: पसलकै गहना चाहिन्छ नि फेरि
1: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुन चाँदी पसल
2: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
2: मनोकामना सुनचाँदी पसल
4: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-6744 9815-38-77-75
5: खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
6: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ एक बेसीको धुन

0: यतिखेर हाम्रो बीचमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
1: धन्यवाद। नमस्कार खेमबमजी।
0: होइन डाक्टर साहब, राजविराजमा जुन गजेन्द्र नारायण अस्पतालको दृश्य देखियो, होइन डाक्टरहरूमा नर्सहरूमा मानवीयता भन्ने छैन डाक्टर साहब, हराउँदै गएको अहिले।
1: हजुर,
0: मानवीयता हराउँदै गएको हो। तपाईँले हेर्नुभयो त्यो दृश्य, 1200 नपाउँदाखेरि चाहिँ बाहिरै निकालिदिने, नागरिकहरू अधिकार छैन यो देशमा।
1: हजुर हजुर, यहाँले राख्नुभएको चासोप्रति धन्यवाद दिन चाहन्छु। घटना घट्ने बित्तिकै नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गरिकन, हुन त यो हामीलाई के थाहा छ भने नेपालले मातृ स्वास्थ्यको क्षेत्रमा फर्को मारेकै हो। मातृ स्वास्थ्यको उपचार निशुल्क हुने कुरा, एउटा चाहिँ गर्भवती महिलाको उपचार आठपटक उहाँको परीक्षण लगायत शिशु नवजात शिशुको उपचार हुने कुरा त नेपालको संविधान ऐन कानुन मात्र होइन स्वास्थ्यमा निर्देशनमा निर्देशिका नै बनेको छ। निशुल्क नै हुनु हुने गर्दछ, निशुल्क सेवा नै प्रदान हुने गर्दछ। तर त्यहाँ त्यो एउटा चाहिँ आमाले असलभित्र प्रवेश गरिसकेपछि के कस्तो असमझदारिता भयो, के कस्तो चाहिँ निराश भयो, र किन उहाँ चाहिँ असलभित्र प्रवेश गरिसकेपछि फेरि बाहिर निस्कनुभयो र सडकमा उहाँले उहाँको चाहिने बच्चा चाहिँ शिशु जन्मिन पुग्यो भन्ने कुरा त यो दुःखद पक्ष नै हो, एउटा छुने ल्याप्स पनि हो। त्यसले गर्दा हुन त नेपाल मेडिकल काउन्सिल, हुन त नेपाल चिकित्सकहरूको नियामक संस्था भए पनि यो समग्र स्वास्थ्य सेवालाई पनि का लागि पनि नेपाल चिकित्सक नेपाल मेडिकल काउन्सिलले चाहिँ भूमिका निर्वाह गर्ने गर्दछ, यसको नियामक भूमिका निर्वाह गर्ने गर्दछ, एउटा सुझाव पनि पनि प्रदान गर्ने गर्दछ। त्यसले गर्दा नेपाल मेडिकल काउन्सिल यो घटना घट्ने बित्तिकै स्वतः क्रियाशील भएर हिजो नै चाहिँ हाम्रो टिमहरू त्यहाँ सम्बन्धित ठाउँमा पुगेको पनि छ र मेडिकल काउन्सिलले जानकारी लिएर त्यसको छानबिन पनि गर्नेछ, रिपोर्ट पनि तयार गर्नेछ। तर यो बहुआनिक त के हो भन्दा एउटा अस्पतालभित्र बिरान प्रवेश गरिसकेपछि त्यसलाई चाहिँ बिरानीको चाहिँ उपचारको स्याहारमा धेरै पक्षहरू त्यसमा सम्मिलित भएका हुन्छन्। नर्सिङ लगायतका चाहिँ दर्ता, नर्सिङ लगायतको चाहिँ अन्य पक्षहरू पनि त्यसमा सम्मिलित हुनुभएको हुनाले कहाँ कुन प्रक्रियामा कसरी त्यो ल्याबसँग गएर एउटा अस्पतालभित्र प्रवेश गरिसकेको आमाले चाहिँ जबकि नेपालको संविधानले नेपालको कानुनले नेपालको निर्देश सिकाले समेत निशुल्क मातृ शिशु स्वास्थ्यको प्रतिभूति गर्दा गर्दै पनि कसरी बाहिर निस्केर उहाँले बाहिर अस्पतालभन्दा परिसरभन्दा बाहिर सडकमा उहाँले बच्चा जन्म दिन पुग्नु, यो घटना किन यस्तो घटना गयो, आगामी दिनमा यस्ता घटना नघटोस् भन्नका लागि चाहिँ हामीले विशेष किसिमको सतर्कता अपनाउनुपर्छ, निर्देशात्मक कुराहरू चाहिँ जाहेर गर्नुपर्दछ र त्यस्तै प्रकारले त्यो किसिमको व्यवस्था हुनुपर्दछ। सबक पनि सिक्नु पर्छ, पाठ पनि सिक्नु पर्दछ, यसमा स्वास्थ्य मन्त्रालय पनि गम्भीर छ भन्ने मलाई विश्वास छ। तात्कालिक रूपमा त्यो बच्चालाई चाहिँ असलभित्र ल्याएर त्यो बच्चाको र शिशुको स्याहार गरेको कुराहरू पनि जानकारीमा आयो, त्यो कुरालाई त्यो निशुल्क उपचार भइरहेको भन्ने पनि जानकारी पाइयो।
0: यो त प्रचार प्रसार भइसकेपछि आयो, मानवीयता हराउँदै गयो क्या यतिखेर अस्पतालहरूमा, यसको
1: बारेमा खेलजी हामी उपचार भन्नु त्यो डाक्टर भन्ने नसम्झौँ। उपचारका लागि अस्पतालको सेवा प्रभावमा धेरै आयामहरू, त्यसका धेरै पक्षहरू हुन्छन् भन्ने कुरा मैले उहाँलाई फेरि निवेदन गर्न चाहे। एउटा चाहिँ प्रसव वेदना छटपट्टिको मैले अस्पतालभित्र प्रवेश गरिसकेपछि उहाँको त्यो व्यवस्थापन, उहाँको बेडमा चाहिने उहाँ पुगिसकेपछि त्यो उहाँ फेरि अस्पतालभित्र चाहिँ बाटो बाहिर कसरी निस्कनुभयो भन्ने कुरा, कहाँ के कस्तो ल्याप्स भयो, यो ल्याप्स पनि हामी जान्ने हो। यहाँ कसैलाई दोष लगाएर डाक्टरलाई नर्स अथवा कसैलाई दोष लगाएर कसैलाई चाहिने मात्रै यो केही र यो कुरा

0: चाहिँ जो अति अति उन्नति गराएर उत्तेजना भरेर पनि हुँदैन. यो घटना किन घट्यो, आगामी यस्तो घटना नघटोस् भन्नको लागि के कस्ता निर्देश सल्लाह जारी गर्नुपर्छ, यहाँहरूको सञ्चार माध्यम मार्फत सबैजना सचेत हुनु पर्यो, सजग हुनु पर्यो. नेपालको संविधानले, नेपालको कानूनले, नेपालको निर्देशना निर्देशनात्मक अथवा निर्देशिका अनुसार पनि एउटा चाहिँ तपाईँको निशुल्क प्रत्यावृत्त भएको मातृ स्वास्थ्य चाहिँ किन ल्याएर सुन भयो भन्ने कुरा चाहिँ यसबाट पाठ सिकेर आगामी यसो नहोस् भन्नका लागि हामी सबै सजग हुन्छ, सतर्क हुनुपर्छ भन्नेतर्फ म सबै ध्यान आकर्षण दिन चाहन्छु.
1: होइन डाक्टर साहब, अब एउटा कुरा के छ भने नि, रातिको समय छ होइन, मैले यहाँ त्यहाँ पनि मैले कन्ट्याक्ट गरेर बुझ्दाखेरि चाहिँ अब श्रीमानले यो ब्लड जाँच गर्न यताउता गर्न करिब करिब 3200 पैसा चाहिँदो रहेछ होइन त्यहाँ चाहिँ, अनि अब श्रीमानले पैसाको जो गर्न त्यहाँबाट बाहिर निस्कनुभयो, त्यसपछि पछि पछि श्रीमती पनि बाहिर आउनुभयो, अनि यसो हेर्दाखेरि अब पैसाको जो हुने स्थिति भएन, फोन सम्पर्क गरियो त्यो रातिको बेला, कसले पैसा दिन्छ र फेरि होइन, त्यसपछि उहाँहरू चाहिँ त्यही बाहिरै बसेर करिब करिब 4 बजेतिर त्यहाँ बच्चा भएको छ होइन, त्यहाँ कोही न कोही मान्छे पक्कै हुन्थ्यो होला, त्यहाँ मानवीयता यदि थियो भने उहाँहरूलाई भित्र लगिन्थ्यो होला, बच्चा भइसकेपछि पछि पनि पैसा दिन्छु भनेर उहाँहरूले हारगुहार गर्नुभएको थियो होला. एकै व्यक्तिको मात्र दोष छैन क्या, त्यहाँ चाहिँ ड्युटीमा भएका हरेक व्यक्तिहरूको मानवीयतामाथिको प्रश्न हो क्या. आज तपाईँहरूको सरकारको एक्सन के हुनुभयो
0: खेल्ली, त्यसै भएर मैले यहाँको कुरालाई पनि मैले यसमा म त भिन्नता जाहेर गरेको छैन, मैले यहाँको कुरालाई पनि आत्मसात गर्दै मैले भनिरहेको छु नि त, नेपालको सरकारले अथवा नेपालको संविधानले, ऐनले, कानूनले त्यति मात्रै होइन स्वयं स्वास्थ्य मन्त्रालय पद्धता अनुसार नेपालको चाहिँ निर्देशिका अनुसार नै यो जति पनि मातृ शिशु स्वास्थ्यको चाहिँ निशुल्क प्रत्यावृत्ति हुने कुरा चाहिँ स्पष्ट हुनाहुँदै पनि कसरी ल्याएर सुन भयो यो प्रक्रियामा, जबकि सुखद पक्ष र महिला आमा र शिशुको दुधको स्वास्थ्य ठिक छ, उहाँहरूको उपचार भइरहेको छ, त्यो कुरो सकारात्मक हो, तर पनि यस्तो आगामी दिन नहोस् भन्नका लागि स्वास्थ्य मन्त्रालयले यस्ता घटना नघटोस् भन्नका लागि हामी सबै सजग हुनु पर्यो, सतर्क हुनु पर्यो, सूचित पनि हुनु पर्यो, नागरिकमा पनि चेतना जागृत हुनु पर्यो भन्ने कुरा म यहाँको लोकप्रिय सञ्चार माध्यम मार्फत जाहेर गर्न चाहन्छु. मेडिकल काउन्सिलको तर्फबाट जबकि हामी नेपाल मेडिकल काउन्सिल मूलत चिकित्सकहरूको नियमन गर्ने निकाय भए पनि यो समग्र स्वास्थ्य सेवासँग सम्बन्धित र अत्यन्त संवेदनशील पक्ष भएको हुनाले हामी स्वतः स्फूर्त रूपमा र स्वास्थ्य मन्त्रालयको पनि आग्रह अनुसार हामी क्रियाशील भएर समय ठाउँमा हाम्रो टिम गएर छानबिन गरिरहेको अवस्था पनि यहाँलाई जानकारी गराउन चाहन्छु.
1: सरकारले त भनिएको छ नि, प्रधानमन्त्रीले त के भन्नुभएको छ भने नि, तपाईँले राम्रोसँग थाहा पाउनु भएको छ नि, प्रधानमन्त्रीले तत्कालीन बेला निर्वाचनमा प्रचार प्रसारका क्रममा पैसा नहुनेले निशुल्क उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो, मुखमा राम राम बगलीमा छुरा होइन सरकारको पनि अहिले.
0: त्यही भएर प्रधानमन्त्रीले भन्नुहुन्छ, मन्त्रीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नुहुन्छ, ऐन नियम बनाउनुहुन्छ, नीति बनाउनुहुन्छ, विभागहरूद्वारा कार्यान्वयन गर्छन् र स्थानीय रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, अरू सहायकहरूले चाहिँ त्यसलाई कार्यान्वयन गर्छन्, सबै पक्षको उत्तिर प्रधानमन्त्रीदेखि लिएर रुट सम्बन्ध चाहिँ अथवा कार्यस्थल सम्बन्ध अथवा त्यो सम्बन्ध निकायसम्म चाहिँ सबैबाट यो कुरो पालना हुनु पर्यो, राज्यले पनि दायित्व निर्वाह गर्नु पर्यो, सरकारले पनि त्यही निर्देश जारी गर्नु पर्यो, त्यही व्यवस्था जागिर गर्नु, त्यही उत्पीडन जागिर गर्नु, त्यही किसिमको सुविधाहरू प्रदान गर्नु पर्यो, त्यही किसिमको सुरक्षाका साथ सबै कर्मचारीहरू, सबै स्वास्थ्य कर्मीहरू, सबै स्वास्थ्य स्वयंसेवीहरू, सबै नागरिकमा पनि एउटा सचेतना जागृत हुनु पर्यो, अनावश्यक अफवाहहरू फैलिन भएन, कुनै पनि कुरालाई उत्तेजनात्मक किसिमले अतिरञ्जित गर्न भएन, सबै पक्षको बराबर जिम्मेवारी छ र मूलत मातृ शिशु स्वास्थ्य अत्यन्त संवेदनशील सेवामा चाहिने राज्यको खर्च पनि भइरहेको छ भन्दा त्यसलाई चाहिने एउटा सही किसिमले व्यवस्थापन गर्नुपर्ने दायित्व सबैको भन्ने कुरा म फेरि पनि यहाँ आफ्नो समक्ष उजागर गर्न चाहन्छु.
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डीदास पौडेल. आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु. नमस्कार.

0: सहित झण्डै 65,000 नागरिक पीड़ामा। नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेज कोष सकारात्मक सहायता छिट्टै उपलब्ध गराउन पहल गर्ने आश्वासन। मुस्ताङको लोमानथाङमा भूकम्पबाट 30 घरमा क्षति, धेरै घरमा चिरा परेकाले भत्किने जोखिम। ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत सिनियर राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदै। र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष, 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 वडा बाढ़ीबाट प्रभावित भएका छन्। नुवाकोटमा 4 पालिकाका 21 वडा प्रभावित भएका छन्। यस्तै धादिङमा 4 पालिकाका 19 वडा प्रभावित भएका छन्। गोर्खामा 2 पालिकाका 10 प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर 3, 4, 5 र 6 प्रभावित छन्। बाढ़ीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित 796 भवन रहेका छन्। ती क्षेत्रमा 910 घरधुरीका 4,090 जना प्रभावित भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरिएको हो। विपदको अवस्थामा ती सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएकोले समिति गठन गरिएको हो। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका जोड्ने देवीघाटको ताँदी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुलमा हिजो बेलुकीदेखि सबै खाले गाड़ी सञ्चालन भएका छन्। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भारवहन क्षमता 60 टन रहेको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिपछि नेपालले मागेको तत्काल वित्तीय सहायता उपलब्ध गराउने बारे फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 11 दिन अघि पठाएको पत्रको जवाफ दिँदै एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिर्नाभा रोड्रिगेज ताभारेज र जर्ज बोरिङस्टनले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको छ। नेपालको जरूरी अनुरोधलाई यथासक्य छिटो सम्बोधन गर्न कोषका संचालक समितिसँग संलग्न भइरहेको भनी पत्र मार्फत आश्वासन पारिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरूभित्रका विकल्पकाहरूका बारेमा विचार गर्न सिफारिश गरेको जनाएको छ। नेपालले गरेको अनुरोधलाई एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित देश तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाएका छन्। यही भदौ 23 गते मुस्ताङको लोमानथाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल चीन उत्तरी कोरलनाकासँग जोड़िएको लोमानथाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमानथाङ गाउँपालिका अन्तर्गत रोमानथाङ 5 बाहेक अन्य वडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छयोमी विश्वसहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय लोमानथाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपी र एक्याप लोमानथाङका प्रतिनिधिले लोमानथाङ क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण संकलन थालेका छन्। गाउँपालिकाका अध्यक्ष गुरूङले अहिलेसम्म लोमानथाङ गाउँपालिका वडा नम्बर 3 नागियाल, फुवा, ठिंगर, वडा नम्बर 4 अन्तर्गतका विभिन्न ठाउँ हरूको क्षतिको विवरण संकलन भएको बताउनुभयो। लोमानथाङको वडा नम्बर 3 र 4, वडा नम्बर 1 छोसेर गाउँको आधा जति विवरण संकलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरूङले जानकारी दिनुभयो। भूकम्पको क्षति विवरण संकलन गर्ने क्रममा लोमान्थाङ पाँच बाहेक सबै ओडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेका र भत्कने जोखिम रहेको समेत भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा डब्लु

सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघवासवाद, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागज जातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संखुवासभाको वेबसाइट www.pmamp.sankhuwasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जान

0: तेरो काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862634964 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नै किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर हुलास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
5: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
4: ए पख्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
6: समिन टेलर्स चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
4: टेलिफोन नम्बर 029570123
5: मोबाइल नम्बर 9841067022
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु छती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी
8: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

हुन सक्ने आशा र अनुमानलाई बल पुगेको छ। अब विद्युत गृह पुग्न करिब 100 मिटर बाँकी रहेको समेत उनले जानकारी दिएका छन्। यो अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको उनले बताएका छन्। साथै स्याप्रुवेशीतिरबाट इस्काभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढ़ेको छ। पूर्व ऊर्जा मन्त्री घिसिङले भने आजसम्ममा सुरुङमा इस्काभेटर पुग्ने सम्भावना रहेको छ। इस्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ। यस कठिन र संवेदनशील घड़ीमा अहोरात्र खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली र स्थानीय प्रशासन, चिलिमे जल विद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन्। उनले भनेका छन् उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस्, सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्। चिलिमे जलविद्युत केन्द्रको प्रबन्धक, चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवं सहजीकरण गरिरहेको विसिङले बताएका छन्। चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ। भरतपुर महानगरपालिका 9 स्थित पूर्व पश्चिम राजमार्ग स्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ। शरीर जलेका कारण मृतकको शनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान BP01030557 नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो। आगो निभाएपछि भित्र हेर्दा चालकको सीटमा एक शव फेला परेको हो। आगलागेबाट कार पनि पूर्ण रूपमा जलेको छ। कारमा कसरी आगलागी भयो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका संस्थापन र इतर पछिल्ले पार्टीको 15 महाधिवेशन अलग अलग गर्ने भएका छन्। दुवै पक्ष सहमति भन्दा बेग्ला बेग्लै महाधिवेशन प्रक्रियामा उमिएकाले चमत्कार नभई कांग्रेसमा 15 महाधिवेशन दुईवटा हुने देखिएको छ। गत पुसमा विशेष महाधिवेशन मार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज 16 19 महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज 16 20 भेरकोटी मण्डपको प्रदर्शनी हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिसकेको छ। ओडापालिका प्रदेश प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशन गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहिबार साथै प्रदेशमा निर्वाचन संयोजक समेत खटाएको छ। यता संस्थापन इतर पक्षले असोज 15 वडा अधिवेशन शुरू गरेर मंगसिर 21-23 केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति बनाउने गरी इतर पक्ष पनि अगाडि बढ़िसकेको छ। थापा नेतृत्वको कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेपछि देउवा पक्ष छुटे महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यसबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: सिलाउने आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: गर्दै 9812367742 र व्हाट्सएप नम्बर 9704553002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861043460।

0: तपाईलाई हामी कार्यक्रम चितिस पहाडीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ अनि तपाईँले पुग्नुहुनेछ गीत मरुन्जेल तपाईँका मनका थालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम चितिज पहाडी। रेडियो कार्यक्रम क्षितिज पहाडीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहुले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शंखुवा सभा,
1: सपना साखंखर, मादी नगरपालिका चार, देवढुङ्गा शंखुवा सभा,
0: जीवन फागन, सभापोखरी गाउँपालिका चार, शंखुवा सभा, हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शंखुवा सभा,
0: निशान युङहाङ, मांगसेबुङ गाउँपालिका तीन, इलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
0: राज बिरही काइला, इटहरी सुनसरी, हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ, भित्रे शंखुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारिङ शंखुवा सभा, हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शंखुवा सभा, हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शंखुवा सभा, हाल कतार,
1: जनिता चामलिङ राई, फिडिङ नगरपालिका पाँच, पर्सिउला केराबारी पाँच, हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुसुवा शंखुवा सभा, हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा, हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर, हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शंखुवा सभा, हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शंखुवा सभा, हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर, हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा।

क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारिबाट, यादहरू कति कति क्षितिज पारिबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई।

0: बोकेर सपनाको भारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, यो पागल मन बिगारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, भेट्न पाए ठाउँ थकित मन बिसाउने, भेट्न पाए ठाउँ थकित मन बिसाउने, खोज्दै एउटा चौतारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, यो पागल मन बिगारी कहाँ पुगेला, त्यसै त छोरो टाढिएछ आफूदेखि, त्यसै त छोरो टाढिएछ आफूदेखि, बित्राए झन बुहारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, यो पागल मन बिगारी कहाँ पुगेला, गाउँ छोरियो हिजो सुखको लोभै लोभमा, गाउँ छोरियो हिजो सुखको लोभै लोभमा, बाँझै राखी खेतबारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, यो पागल मन बिगारी कहाँ पुगेला, बादल पारी हो जति हतार गरे पनि, बादल पारी हो जति हतार गरे पनि, मृत्यु भन्दा त पारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला, यो पागल मन बिगारी कहाँ पुगेला, बोकेर सपनाको भारी कहाँ पुगेला। प्रियमन हार्दिक हार्दिक स्वागत अनि न्यानो रात्रिकालीन सांगीतिक अभिवादन कार्यक्रम चितिस पारीको पर्खाईमा बस्नुभएका तपाईँ सबै सबै मनमुटुहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै, हार्दिक हार्दिक नमस्कार गर्दै, म तपाईँकै आफन्ती दुर्गा यति बेला तपाईँको रेडियो सेटसम्म, अझ भनौं तपाईँले जुन प्रविधिबाट यो यात्रालाई साथ दिइरहनु भएको छ त्यहाँसम्म म आवाजको माध्यमबाट तपाईँसँग जोडिएको छु। आवाजमा यति बेला म तपाईँकै रेडियो सारथी दुर्गा छु। पक्कै पनि यो यात्राभरि तपाईँले साथ दिनुहुनेछ अनि तपाईँका ती सम्झना सन्देशहरूलाई मैले तपाईँका आफन्तीसम्म सम्प्रेषण गर्नलाई आज पनि उसरी नै आतुर छु। यति बेला यो पल कार्यक्रम क्षितिज पारीको यो यात्रालाई रेडियो अरुण मार्फत तपाईँले संसारभरबाट सुन्दै हुनुहुन्छ। रेडियो अरुणलाई कोशी प्रदेश अनि आसपासका भूभागहरूमा फ्रिक्वेन्सीमा सुन्न सकिन्छ। 97.6 MHz को फ्रिक्वेन्सीमा रेडियो अरुण यति बेला सम्प्रेषण भइरहेको छ। सँगसँगै तपाईँले रेडियो अरुणलाई हाम्रा रेडियो अरुणका विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि साथ दिन सक्नुहुन्छ। रेडियोको वेबसाइट रहेको छ www.radioarun.com.np। त्यसै गरी विभिन्न एप्सहरू छन् हाम्रो पात्रोबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रोमा गएर त्यहाँ एफएम रेडियोहरू मा गएर चाहिँ तपाईँले सर्च गरेर रेडियो अरुणलाई सहज रूपमा त्यहाँबाट सुन्न सक्नुहुन्छ। रेडियो अरुणको नाम सर्च गर्नुभयो भने यो यात्रामा तपाईँ त्यताबाट पनि जोडिन सक्नुहुन्छ। उसै गरी नेपाली पात्रो अल नेपाली रेडियो एफएम लगायतका विभिन्न एप्लिकेशनहरूबाट यो यात्रामा तपाईँसँगै म जोडिएको छु। सँगसँगै रेडियो अरुणको आधिकारिक फेसबुक पेज रहेको छ, धेरै साथीहरूले त्यताबाट साथ दिनुहुन्छ। रेडियो अरुण 97.6 MHz यो पेजबाट तपाईँले यो यात्रालाई सुन्दै हेर्दै साथ दिँदै भएको छ, आफ्नो उपस्थित त्यताबाट पनि जनाइरहनु भएको छ। कार्यक्रमलाई धेरैभन्दा धेरै मनमुटुहरूसम्म सम्प्रेषण गर्नको लागि, तपाईँका आफन्त साथीभाइ इष्टमित्रसम्म पुर्याउनको लागि कार्यक्रमलाई सेयर पनि गरिदिनुहोला। धेरैभन्दा धेरै साथीभाइसम्म यो यात्रालाई जोड्नको लागि, यो यात्राको दायरालाई अझ फराकिलो बनाउनको लागि यो यात्रामा तपाईँ सामेल भइसकेपछि पक्कै पनि तपाईँका ती सुन्दर औँलाहरू चाल्दै चाल्दै कार्यक्रमलाई सेयर गरिदिनुहुनेछ, यो पनि मैले पूर्ण विश्वास लिएको छु। अब म तपाईँसँग यो यात्रामा धेरै गन्थन गर्दिन, कुराकानी गर्छु तपाईँका आफन्तीसम्म तपाईँलाई जोड्नु छ। मिडियाप्रेमी मनहरूले संयोजन गर्नुभएको बसाई हो क्षितिज पारीको बसाई। हुन्छ त अब म यो यात्रामा तपाईँसँगै कुरा गर्छु। 98 40 68 68 23 यो नम्बर यति बेला तपाईँको निम्ति खुल्ला भइसकेको छ, जो यति बेला स्वदेशभित्रैबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ, अनि जो तपाईँ यति बेला सात समुद्र पारीबाट यो नेपालभन्दा बाहिरबाट मुलुकभन्दा बाहिरबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ भने वाट्सएपमा कल गर्नुहोला। नम्बर 98 40 68 68 23 नम्बर उहिरहेको छ। तपाईँ यही मुलुकमा हुनुहुन्छ, सिधै सम्पर्क गर्नुहोस्। तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ, डिजिटल माध्यमबाट विशेष गरी तपाईँ इन्टरनेट मार्फत चाहिँ जोडिनुपर्छ, तपाईँले चाहिँ वाट्सएप कल गर्नुपर्छ। अब म ढिला गर्दिनँ, यो यात्रामा धेरैभन्दा धेरै साथीहरूसँग कुरा गर्नु छ, मिठा गीत सङ्गीतहरू प्रस्तुत गर्नु छ, अनि हामीले जति नै भनौँ न अथार गर्दै गरे पनि जति धेरै मनमुटुहरूलाई यो यात्रामा लिन्छौँ भन्दै गर्दा पनि घडीले छिनभरमै नौ बजाए बजाउँछ त्यो फिल हुन्छ तपाईँ हामीलाई यो यात्रामा जोडिएपछि. अब म ढिला गर्दिनँ, यो यात्रामा एकजना मनमुटु जोडिनु भएको छ, उहाँलाई स्वागत गर्छु. हेलो साथी हुनुहुन्थ्यो लाइनमा बाहिरिसक्नु भएको छ. यो यात्रामा हामी तपाईँका सम्झना सन्देशहरूलाई सम्प्रेषण गर्छौ, तपाईँका सम्झना सन्देशहरूलाई यो यात्राभरि हामी समेट्नेछौ. र यति बेला म एकजना साथीसँग कुराकानी गर्छु. आउनु भएको छ, कहाँबाट को आउनुभयो? हेलो, हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ? निमु शेर्पा बोल्दै हुनुहुन्छ चुङखुरुङबाट है? पक्कै पनि. के छ निमुजीको खबर खबर आराम हुनुहुन्छ? एकदमै मेरो खबर पनि ठिकठाक छ निमुजी, आराम कुशल छु है. अब यो यात्रामा तपाईँले आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झन सक्नुहुन्छ होला?
1: दिदी

0: राई अनि सुरेश सुरत राई हुनुहुन्छ, अब साथीहरू त धेरै हुनुहुन्छ, सुनिता तामलिङलाई, दिल दुखेरिया, अनि अलिक जसले प्रोग्राम सुन्ने हुनुहुन्छ, मैले मुखेर पनि भनेर चिन्नुहुन्छ, चिन्नु नातिमा प्रायःजी काइलालाई पनि गुड नाइट सुबसा पनि, अनि अलिक जसले प्रोग्राम सुन्दै हुन्छ त उनीहरू गुड नाइट सुबसा पनि भनेपछि त्यो लगे भाइ
1: नमस्कार छुट्याउँबाट निमु शेर्पा यो यात्रामा जोडिनु भयो, कुराकानी गरी र उहाँ पनि छुटेर गइसक्नु भएको छ। यति बेला फेरि पनि म फोन लाइन तर्फ लाग्दैछु, को आउनु भएको छ कहाँबाट? हेलो, हजुर नमस्कार, को बोल्नु हुनुहुन्छ? उर्मिला राई भोजपुरबाट। उर्मिलाजीको आवाज एकदमै सानो आइरहेछ, उर्मिलाजी हजुर ल ठुलै बोलिरहनु भएको रहेछ यहाँले, यहाँ अलिकति समस्या भएको रहेछ, त्यो समस्या सल्भ भइसक्यो। अनि के छ खबर खबर सुनाउनुहोस् उर्मिलाजीको? एकदमै यता पनि ठिकठाक छ, आराम कसलै छौँ हामी उर्मिलाजी। अब तपाईँका सम्झना सन्देशतर्फ लगाउँ ल।
2: गुड नाइट सुधा पनि भन्न चाहन्छु, अनि साथीहरूलाई सम्झना सन्देश राख्नुपर्दा कङ्ग्रेसमा किन छ प्यारी कति मन कुमारी क्यान्टिनलाई गुड नाइट सुधा पनि धेरै सम्झना साथी भन्न चाहन्छु। अनि हुन्छ मलाई छुट्टै पनि हुन्छ लभली सुधा राई, अनि धेरै छुट्टै हुनुहुन्छ भाइहरू कृष्ण कुमार राई, दुःख राई पनि गुड नाइट चेष्ट पनि भन्न चाहन्छु। अनि पाँच सय हुनुहुन्छ अमिता आली, तारा शङ्कर, घर सुप्पा, गगनबेर सुनि, गुराकुर सुप्पा, सिन्दुरी, कमल मिश्रा, प्रतिमा विश्वर्जी, आशिष नाई, मिना शेर्पा, निर्मला राई, बिना राई, दिदी कान्ति, भैगल कुमार, लक्ष्मी यान्तवा लगायतको कुनै समयमा प्रेरित नामको धेरै सबै हुनुहुन्छ, सम्पूर्णलाई गुड नाइट पनि भन्दै सुनिन्छु। नमस्ते भाइ,
1: नमस्कार छुट्यो साथी हुनुहुन्थ्यो भोजपुरबाट उर्मिला राई, कुराकानी गरी सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ। म यति बेला वाट्सएप कल लिन्छु, कोही साथीको आगमन भएको छ। हेलो, हेलो हजुर नमस्कार, को बोल्नु हुनुहुन्छ? मलेसियाबाट। यहाँको शुभ नाम फेरि भन्नुहोस् त। नवीन गुरुङ मलेसियाबाट, के छ नवीनजी खबर? एकदमै मेरो पनि खबर ठिकठाक छ नवीनजी, चल्दैछ जिन्दगी, यस्तै त हो है। अनि तपाईँ यो यात्रामा जोडिनु भयो, खुसी लाग्यो, ड्युटी चल्दै होला, अब यो यात्रामा तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् ल। ल हुन्छ, यहाँका सम्झना सन्देश तर्फ लाग्छ त
3: फर्स्ट अफ अल त अब दादा हजुरहरूलाई धेरै दिन पछाडि कल लागेको छ, लगाउन सफल भएको छु होइन, त्यस पछाडि धेरै सम्झेको छु भन्न चाहन्छु, अनि त्यस पछाडि मेरो घर परिवारमा मेरो आफन्तहरूमा सबैलाई सम्झना छ भन्न चाहन्छु, अनि त्यस पछाडि आजको दिनमा फादर्स डे रहेछ होइन, अब नेपालमा त भन्ने रहेछ, त्यही भएर सबैजना बाबुहरूलाई बुवाहरूलाई सबैजना बाबु हेप्पी फादर्स डे भन्न चाहन्छु सबैजनाको होइन, मेरो भए पनि सबै नेपालीहरूको, अनि त्यस पछाडि जति पनि मलाई भनेर चिन्नु भने सम्पूर्णलाई गुड नाइट सुबसा पनि भन्दै जान्छु।
1: नमस्कार छुट्यो, यति बेला सचन्द्र पारी मलेसियाबाट साथी हुनुहुन्थ्यो नवीन गुरुङ घरमाको पाँचको पन, सबैलाई सम्झनु भयो र यात्राबाट छुटेर गइसक्नु भएको छ। र यति बेला फेरि अर्को एकजना साथी आउनु भएको छ लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो, नमस्ते, गुड इभिनिङ, को बोल्दै हुनुहुन्छ कहाँबाट? करिना गुरुङ भन्नुभयो? ए सरी सरी, सरिना गुरुङ, सरिना गुरुङ, सरी सम्झ्यो भने ठ्याक्कै यहाँको नाम चाहिँ उच्चारण भइहाल्छ। सरिनाजी के छ, आराम हुनुहुन्छ? ए ल ठिक छ, अलिक तातो पानी खानुहोस्, नुन पानी मजाले लिनुहोस्, के गर्नुहोस्, तिम्रो स्वास्थ्यलाभको कामना गरेँ यहाँलाई मैले। अब यो यात्रामा तपाईँले आफ्ना सम्झना सन्देश राख्नुहोस् ल।
0: हुन्छ, फर्स्ट अफ अल सेट भन्छु भने हजुरलाई गुड नाइट शुभरात्री भन्न चाहन्छु,
4: अनि गुड नाइटको सामान सन्देश राख्नुको प्यार साथी हुन्छ, राजघरी नगर आइपुगेर सुटर साइट हुन्छ, राजगोही चाहिँदा शरणी नगर, अनि मेरो प्रेमी राई अनि चाह दुर्गा कटुवाल, अनि हर्बल रेश्मी शमशेर लिम्बू गगनतिर थिए, दिलु सन्याङ्कु दिलु याङ्कु कमला मिश्रा, अनि धेरै साथीहरू हुनुहुन्छ जति पनि साथीहरूको नाम सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूको शुभरात्री।
1: हजुर साथी हुनुहुन्थ्यो मोरङको काने पोखरीबाट साथी सरिना गुरुङ, कुराकानी गरी सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ। यति बेला फेरि अर्को एकजना साथी आउनु भएको छ लाइनमा, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट? सुस्मिता नाचरिङ बोल्दै हुनुहुन्छ कुवेतबाट, है कुवेतबाट सुस्मिता नाचरिङ, के छ खबर खबर तपाईँको, सुनाउनुहोस् त।
5: मेरो खबर एकदमै ठिकै छ, म प्रोग्राम सुन्दै कल ट्राई गर्दै थिएँ, बल्ल
1: बल्ल रिसिभ गरिदिनु भयो। ल ठिक छ, बल्ल बल्ल रिसिभ भयो, बल्ल बल्ल कुराकानी भयो भने जस्तो होइन, बल्लै भेट भयो। अब यो यात्रामा भेट भइसकेपछि, अब तपाईँ यो यात्रामा सामेल भइसकेपछि पक्कै पनि तपाईँका सम्झना सन्देशहरू अब आफ्ना आफन्तहरूको लागि राख्नुहुन्छ होला सुस्मिता नाचरिङले, है?
5: ओके हुन्छ, मेरो रात्रिकालीन शुभकामना राख्नु पर्दाखेरि फर्स्टमा त तपाईँले गुड नाइट शुभ सपनी भन्न चाहन्छु, र आज दसले पनि खाँदैछु तपाईँले शुभकामना भन्न चाहन्छु, अनि विशेष त अब सुर्ती खाटामा के हुन्छ मेरो मम्मीलाई पनि मिठो माया मिठो सम्झना गुड नाइट भन्न चाहन्छु, अनि मेरो प्यारो बाबा हुनुहुन्छ, बाबालाई जस्तै बाबा धेरै सम्झेको छु भन्न चाहन्छु, अनि मेरो प्यार भाइ गजेन्द्र, अनि दाई मौसम, भविन्द्र, भौती निर्मला, सिर्जना, निशा, अनि बधाई बधिनी सबैजनालाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि मोरङतिर हुन्छ नानक दुर्गा, अनि मेरो प्यार छोरी युगलनाथ छिटिङ छोरा रिवास, दुबै छोरालाई मिठो माया गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि बहिनी हुन्छ सानो सरगम, अनि छोरी जयमा पान्तर, तिनैजनालाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि साथीहरू भन्नु पर्दाखेरि भोजपुर खातामा धेरै हुनुहुन्छ माइजी छोरी मेमाङ, अनि मामा कृष्ण पनि गुड नाइट शुभ पनि भन्न चाहन्छु, अनि साथीहरू भन्नुपर्दाखेरि कुबेतै हुनुहुन्छ प्यारी सानो माया शेर्पा, अनि माइजू हुनुहुन्छ पुष्पा अञ्जली राई, उहाँलाई पनि गुड नाइट शुभ पनि माइजू भन्न चाहन्छु, अनि सुरज राई हुन्छ, अनि लिम्बु विजय, अनि कृष्ण तामाङ, आदा छिरी काइला, अश्विनी सुताङ, अनि अनमल छेत्री, अनि दुबईतिर हुनुहुन्छ साथी राई असफल आयुष, अनि मलेसियै हुनुहुन्छ साथी हुनुहुन्छ सुरज श्रेष्ठ, अनि र जति पनि मलेसिया नाच चिरिङ भनेर चिन्नुहुन्छ साथी त धेरै हुनुहुन्छ, सबै साथीहरूलाई गुड नाइट शुभ सपनी, अनि रोमन्ती हुनुहुन्छ दाई सागर घाइ मलाई सुन्दै हुनुहुन्छ होला
1: सबैलाई भनौँ है सुस्मिताजी, सबैलाई भन्दै छुटौँ होला, हस् नमस्कार छुट्यौँ। साथी हुनुहुन्थ्यो सुस्मिता नाचरिङ कुवेतबाट, कुराकानी गरौँ सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। यति बेला अर्को एकजना साथी आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु फेरि पनि। हेलो
6: हेलो,
1: हजुर रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ? अभागी मनिषा पोया है सिङपुरछबाट, अनि के छ खबर तपाईँको सुनाउनुहोस्। एकदम खानपिन भइसक्यो मेरो पनि मनिषाजी, कार्यक्रम सुन्दै हुनुहुन्छ, आराम कुशल हुनुहुँदो रहेछ। ल यो यात्रामा तपाईँका सम्झना सन्देशहरू तर्फ लागौँ।
6: जन्मदिन मनाउँदैन साथी दिदी, सानो कमला जन्मदिनको दिन शुभकामना, नमस्ते शुभकामना, ह्याप्पी बर्थडे जान्छु, अनि त्यसै गरी नाना सुनिताई दिदी सबैलाई विशेष गुटिया शुभता पनि भन्न चाहन्छु, अब जति साथीले कार्यक्रम सुन्दै हुन्छ सम्पूर्ण साथीलाई गुड नाइट शुभता पनि भन्न चाहन्छु ल।
1: हस् नमस्कार छुट्यौ साथी हुनुहुन्थ्यो यति बेला हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो, कुराकानी गऱ्यौँ सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ। यति बेला एकजना साथी आउनु भएको छ, उहाँलाई पनि स्वागत गरौँ। हेलो
7: हेलो दिवाकी दाइ
1: हजुर नमस्कार को बोल्नुभयो राजकलाजी सिस्वाबाट है आराम हुनुहुन्छ राजकलाजी आरामै हुनुहुन्छ अनि सिस्वातिरको खबर खबर पनि ठिकठाकै होला नि होइन
7: सिस्वाको खबर सबै ठिकै छ अहिले चाहिँ पानी परिरहेछ त्यस्तै छ त्यता कस्तो छ मौसम
1: यता पनि एकदम ठिकठाक छ शीतल शीतलै छ अलिअलि पानी पर्यो है त्यस्तै छ हुन्छ ल अब तपाईँका सम्झना सन्देशतर्फ लगाउन नमस्कार छुट्यौँ सिस्वाबाट राजकलाजी यो यात्रामा जोडिनु भयो कुराकानी गरे सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ अब हामी यो यात्रामा तपाईँको लागि एउटा मिठो गीत राख्छौ गीत पश्चात फेरि म तपाईँसँग जोडिँदै गर्दा तपाईँका सम्झना सन्देशहरू समेट्नको लागि तपाईँका आफन्तसम्म तपाईँलाई जोड्नको लागि यो यात्रामा म उसरी नै फेरि पनि हाजिर हुनेछु यति बेला यो गीत तपाईँको लागि राख्छु

0: भावस्पर्शी निकै नै भावस्पर्शी एउटा मिठो संगीत तपाईँले यात्रामा सुन्नुभयो। त्यो गीत तपाईँले चाहिँ यति बेला शान्तिश्री परियार अनि खेम सञ्जुरीको आवाजमा सजिएको मिठो यो गीत सुन्नुभयो। यो गीत सँगसँगै यो यात्रामा तपाईँलाई म फेरि पनि उसरी नै हार्दिक स्वागत गर्न चाहन्छु। हामी क्षितिज पहाडीको बसाईमा छौं। तपाईँका सम्झना सन्देशहरूलाई मैले यो यात्राभरि साथ दिने जमर्को गरिरहेको छु। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि यो यात्राभरि तपाईँले साथ दिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। र यति बेला एकजना साथी आउनु भएको छ, उहाँलाई पनि स्वागत गर्छु म ढिला नगरिकन। को हुनुहुन्छ, कहाँबाट? हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? काठमाडौँबाट भूमिका राई बोल्दै हुनुहुन्छ है? एकदम ठिक ठाक छ। अनि तपाईँलाई कस्तो छ? एकदम आराम कुशलै हुनुहुन्छ, ठिकै हुनुहुन्छ है? अनि काठमाडौँतिरको खबर के छ, सुनाउनुहोस् न।
1: एकदम ठिकै छ, घाम पनि राख्दैन दिउँसो, हल्का फुल्का घाम लाग्छ, फेरि पानी पर्दा जस्तै नि हुन्छ, ठिकै छ, चिसो चिसै छ भन्नुपर्छ है त।
0: चिसो चिसै छ, ठिकै छ, ल ठिक छ, त्यसो हो भने अब तपाईँले आफ्नो सम्झना सन्देशहरू राख्नुहोस् ल।
1: हस्त, फर्स्ट अफ अल दाई हजुरलाई गुड नाइट, शुभरात्रि, मेटेमिङ परिवारलाई गुड नाइट भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नयन बस्ने, दिदी अलका बान्तावा, बोबिश्री मगर, लक्ष्मी छेत्री, एकचन विराज, प्रवीण मगर, निमा शेर्पा, भरुण चन्दनी, डाक्टर धर्मराज, राजकाले मगर, कमला मुखिया, मुडा मुखिया, श्रीधरा मुखिया, अश्मी सोताङ, सुरज राई टुम्सा, रत्न बहादुर थापा, गुरचर सुसारा, अनि धेरै साथीहरू छन् त, समीर सहयोगी, रणजित राई, योगेन निव्याङ लिम्बू, दिल्ली सिरिया, निर्मला वानेम, कमला वानेम, सबैलाई गुड नाइट भन्दै छिटी ल, बाई बाई।
0: नमस्कार नमस्कार भूमिका राई, काठमाडौँको साथी यति बेला यो यात्रामा जोडिनु भयो र सबैलाई आफ्ना सम्झना सन्देशहरू राख्दै राख्दै छुटेर गइसक्नु भएको छ। यति बेला अर्को एकजना साथी आउनु भएको छ, उहाँलाई पनि म स्वागत गर्छु। को आउनु भएको छ, कहाँबाट? हेलो, हजुर रात्रिकालीन नमस्ते, भन्नुहोस् को बोल्नुभयो, कहाँबाट? प्रकाश समर, चैनपुरबाट भन्नुभयो। ल ठिक छ, प्रकाशजी आउनुभयो, खुसी लाग्यो, आराम हुनुहुन्छ? एकदम, मेरो पनि ठिक ठाक छ। ल तपाईँका सम्झना सन्देश तर्फ लागौ। नमस्कार, छुट्यौँ प्रकाश तिमीहरूसँग कुराकानी गरे, कुराकानी भयो, सबैलाई सम्झनु भयो र छोडेर गइसक्नु भएको छ। यति बेला अर्को एकजना साथी आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो,
2: हेलो, गुड इभिनिङ, रात्रिकालीन अभिवादन, दुर्गेश्वर हजुर।
0: हजुर नमस्कार अभिवादन, को आउनुभयो, कहाँबाट? हजुर भइसक्यो, खाना भइसक्यो, हाम्रो खबर एकदम ठिक ठाक छ, आराम कुशल छौँ है,
2: ठिकै छ, सधैँभरि आराम कुशलै रहनु होला, त्यस्तै शुभ समाचार खबर सुन्न पाएछ है, हामीहरूलाई खुसी लाग्छ।
0: ल ठिक छ, अब तपाईँले आफ्ना सम्झना सन्देश राख्नुहोस्।
2: रात्रिकालीन सन्देश राख्नुपर्दा फर्स्ट अफ अल यति मिठो प्रोग्राम चलाउनुहुन्छ हजुर सरको लागि शुभरात्रि, गुड नाइट भन्न चाहन्छु, अनि त्यस्तै गरेर टेक्निसियनमा रहेर सपोर्ट गर्नुहुनेलाई पनि गुड नाइट, शुभरात्रि भन्न चाहन्छु। अनि मेरो केही मित्रहरूको नाम दिनु पर्दाखेरि हुनुहुन्छ, भोजपुरतिर हुनुहुन्छ मिठा प्रेम राई, हुनु दुर्गा कटवाल, उमेश तामिङ राई, मिठा प्रेम राजेश राई, अनि हुनुहुन्छ चुगतिर हुन्छ दुनिता चामलिङ, सफाचापातिर हुन्छ रञ्जना ब्याङ राई, सुनिता कुलुङ, अनि मुरुङ याङसिलातिर हुनुहुन्छ तिर सानो याङ बोतिङ याङको, केटेनतिर हुन्छ बहिनी स्मरिका, पेटुङतिर हुनुहुन्छ नवीन भाइ, धरानतिर हुनुहुन्छ सुरेन्द्र भाइ, अनि त्यस्तै गरेर उनको टाइमतिर हुनुहुन्छ हाम्रो नन्द र साथीलाई धेरै मिस गरेको छु, सम्झेको गुड नाइट भन्न चाहन्छु। अनि जेटानतिर हुन्छ भावना चम्लिङ, रङ्गिला राई लगायत मेरो नामसँग परिचित सबै साथीहरूलाई गुड नाइट, शुभरात्री, छुट्टिन्छु, अत्यधिक बाई बाई।
0: हस् नमस्कार, छुट्टी साथी हुनुहुन्थ्यो यति बेला मलेसियाबाट पिके कुराकानी गरे, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। यति बेला फेरि पनि म फोन लाइन तर्फ लाग्छु, कोही साथीको आगमन भएको छ। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? भेटिनीबाट, यहाँको शुभ नाम? सुनिताजी आउनुभयो है, के छ आराम कसो हुनुहुन्छ तपाईँ? एकदम हामीलाई पनि ठिकठाक छ सुनिताजी। अब तपाईँका सम्झना सन्देश तर्फ लगाउन त ल।
1: हुन्छ, विशेष हजुर लगायत हाम्रो अरुण सिंह क्याम्पेनलाई एकदम गुड नाइट सो तपाईँ शिवरात्री भने तपाईँ कार्यक्रमलाई माया गरेर सुनाउने सम्पूर्णलाई एकदम मिठो सम्झना गुड नाइट सो तपाईँ शिवरात्री भन्दैछु। सुनौती
0: नमस्कार, छुट्यौँ बेतिनीबाट सुनिताजी यो यात्रामा जोडिनु भयो, सबैलाई सम्झिनु भयो र छुटेर गइसक्नु भएको छ। र यति बेला फेरि अर्को साथी आउनुभयो, को हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ? हेलो,
3: हेलो, गुड इभिनिङ, नमस्ते नमस्ते नमस्कार थाई।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? पुष्पा अञ्जली आउनुभयो आज पनि है। एकदम हाम्रो खबर खबर ठिकठाक छ पुष्पा अञ्जलीजी, ठिकठाक छ। तपाईँ पनि आराम कुशलै हुनुहुन्छ होला, हामीले यही अपेक्षा गर्यौँ यताबाट।
3: आराम कुशलै छु म पनि, ड्युटी गर्दै बसेँ, फोन पनि ट्राई गरेको, फोन ट्राई गर्दा गर्दा दुई तिन चोटि त लाग्यो फोन रिसिभ हुन रहेछ भनेर माया मारेको बेला फोन रिसिभ गरेको छु।
0: फेरि माया मारेको चिजलाई फेरि एकचोटि ट्राई गरौँ त भन्नुभयो, ट्याक्कै रिसिभ हो, मन फेरि घुर्यो है। ल तपाईँको सम्झना सन्देश तर्फ लागौँ पुष्पा अञ्जलीजी।
3: मेरो बाबा मम्मी अनि भाउजूलाई तपाईँलाई गुड नाइट शुभ पनि भन्न चाहन्छु। अनि जुत्रै हुनुहुन्छ तपाईँले पनि शर्मिला, सङ्गीता, आयुषालाई गुड नाइट सो सकने भन्न चाहन्छौँ। केही साथीहरूलाई सो सन्देश राख्नु पर्दाखेरि सुरज राई हुन्छ, अमिताली मगर, सन्तोष कार्ति, सचिन निवान, सनाले मगर, अनि राई असफल आयु, सुनिमा शेर्पा, पूर्णिया खस्टाई, ललित पौ राई, सुरज या खान, यही कुवेतमा हुनुहुन्छ बान्जी सुसुल्ताना छिरिङ, टाइटल क्रिक विजय राई, विमला सुताङ, विक्रम सुब्बा, अनि जीवन मगरलाई पनि गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु। अनि हुनुहुन्छ मेरो प्रेमी राई अनुसा, अनि त्यहाँदेखि पुरानो साथी चन्चलीलाई नै गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु। अनि मलाई सञ्जली भनेर चिनाउँछ सम्पूर्णलाई, प्रोग्राम सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई गुड नाइट सुरक्षा पनि भन्दै जान्छु। नमस्ते
0: नमस्ते, छिटी हो पुष्पाञ्जली, यति बेला भोजपुरको साथी सत्सङ रफारी हुनुहुन्छ, सम्झनु भयो सबैजनालाई र छुटेर गइसक्नु भएको छ। अर्को एकजना साथी आउनुभयो, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ? याखा चोकबाट, के भन्नुभयो नाम? रेतिकाजी है, के छ आराम हुनुहुन्छ? अनि यो यात्रामा ल तपाईँका सम्झना सन्देश तर्फ लगाउन
4: अनि मेरो दिदी हुनुहुन्छ उता तासुकमा, उहाँलाई नि रात्रिकाली मेरो घर परिवार बाबा दिदी सुन्दा, मम्मी बिमाला सुन्दा, भरि सब सब रेतिका सुन्दा फ्यामिली चिन्नु सबैलाई।
0: नमस्ते, छुट्यौँ साथी आउनुभयो, कुराकानी गरी सबैलाई सम्झ्दै उहाँ पनि विदा भइसक्नु भएको छ। यति बेला अर्को एकजना साथीको आगमन भयो, म उहाँलाई पनि स्वागत गर्छु। ढिलाना गरी को हुनुहुन्छ? हेलो, हजुर, गुड इभिनिङ, नमस्ते, को बोल्दै हुनुहुन्छ? नम्रता राई भन्नुभयो? नम्रता राई कहाँदेखि भन्नुभयो? खोटाङबाट। अनि यो यात्रामा अब तपाईँ खोटाङबाट जोडिनुभयो, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न।
5: मेरो साथीहरू भन्नुपर्दाखेरि अब मेरो जन्मदिवसतिर हुनुहुन्छ, मलाई सारी सुविधाको शुभकामना, टाइटल ट्र्याक पनि हुनुहुन्छ, मलाई पनि सारी सुविधाको शुभकामना भन्नुपर्छ। त्यसै गरी मलाई चियातिर हुनुहुन्छ, राई टिचरलाई गीत गाई सुनेको शुभकामना भन्न चाहे। अनि ओमनतिर हुनुहुन्छ, सुरक्षालाई पनि सारी सुविधाको शुभकामना भन्न चाहे। युएतिर हुनुहुन्छ, सुनेरी धानीलाई पनि सारी सुविधाको शुभकामना भन्न चाहे। त्यसै गरी चारा साथी सर रेमरेडी आशिषलाई निगम देख्न चाहन्छ। अनि चौत्र गाउँ तयार हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ श्वेता प्रसाद श्रेष्ठ, अनि रजिस्टर लागि हुनुहुन्छ सम्पूर्ण साथीलाई गुड नाइट शुभ सक्ने भन्ने।
0: नमस्कार सुट्यो साथी, हुनुहुन्छ नम्रता राई खोटाङबाट, कुराकानी गरी सबैलाई सम्झनुभयो र उहाँ पनि छुट्टी लगाइसक्नु भएको छ। वाट्सएपमा साथीहरू आउनु हराउनुभयो, बाहिरबाट आउने साथीहरू, प्रवासबाट आउनुहुने साथीहरू वाट्सएपमा यति बेला एकदम खुल्ला छ है। तपाईँहरू यदि सुन्दै हुनुहुन्छ र सहभागिता जनाउनु लागेको छ भने कल गर्नुहोला। म यतिखेर 9840-6863 को लाइनतर्फ लाग्छु। तपाईँ चाहिँ क्षितिज पारीको बसाइला साथीदै गर्दाखेरि स्वदेशभित्र हुनुहुन्छ भने 9840-6863 सिधै सम्पर्क गर्नुहोस्। अनि तपाईँ सात समुद्र पारीबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ भने चाहिँ वाट्सएपमा कल गर्नुहोस्, 9840-6863 नम्बर उही हो। र तपाईँले कार्यक्रम क्षितिज पारीको व्यवसायलाई चाहिँ हरेक आइतबार, बुधबार र शुक्रबार यही प्रहरमा करिब 8 बजेदेखि 9 बजेसम्म 1 घण्टा तपाईँले साथ दिँदै आइरहनु भएको छ, सुन्दै आइरहनु भएको छ। यति बेला चाहिँ म तपाईँको लागि एउटा मिठो गीत राख्छु, तपाईँको लागि मिठो एउटा गीत, पश्चात तपाईँसँग फेरि म के कति समय रहन्छ भलाकुसारी गर्नको लागि, तपाईँसँग कुराकानी गर्नको लागि फेरि म फर्किनेछु। यति बेला यो गीत तपाईँको लागि।

हजुर, मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रममा। यो गीत सँगसँगै तपाईँलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। रबटेला नगरिकन म एउटा दुईटा कल कति रिसिभ गर्न भ्याउँछु, कति साथीहरूलाई अन्य गर्न सक्छु, हेरौँ। सम्भव भएसम्म म यो यात्रामा केही साथीहरूलाई जोड्छु, आउनुहोला। केही समस्या भएको हो कि जस्तो पनि लाग्दैछ फोन लाइनमा। अन्तिममा अहिले साथीहरूको कलहरू चाहिँ हामीले प्राप्त गर्न सकिरहेका छैनौँ। जहाँ हुनुहुन्छ, जस्तो जस्तो हुनुहुन्छ, ट्राई गर्नुहोस्, कुराकानी गरौँ। एकदमै खाली छ यति बेला, तपाईँले चाहिँ कल नलागिरहेको, एकदम धेरै इङ्गेज भइरहेको, व्यस्त भइरहेको अवस्था थियो अगाडि भने। यो समयमा तपाईँले ट्राई गर्न सक्नुहुन्छ। समय त धेरै छैन, घडीले 8:52 गएको संकेत गरिसक्यो। तैपनि यो यात्रामा चाहिँ तपाईँ जोडिएर अझै पनि धेरैभन्दा धेरै साथीभाइहरूसँग कुराकानी गर्न सक्नुहुन्छ भन्दै अब चाहिँ मैले लगभग विदा माग्नुपर्छ होला। साथीहरूको कल पर्खेर बस्ने भन्दा पनि समय धेरै छैन। तपाईँलाई जान जाँदा एउटा मिठो गीत सुनाउँछु, बरु मिठो गीतसँग आज तपाईँलाई सहर गराउँछु। र यो यात्राभरि साथ दिनुहुने सबै साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई संयोजन गर्नुभयो, प्रायोजन गर्नुभयो, यहाँसम्म निरन्तर हामीसँगै हातेमालो गरिरहनु भएको छ। सबै साथीहरूलाई विशेष विशेष धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुहुने, कार्यक्रममा सहभागिता जनाउनुहुने सबै मनहरूप्रति पनि आभार व्यक्त गर्दै गर्दै अर्को एपिसोडमा तपाईँसँग भेट्ने बाचा सहित जाँदा जाँदै नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको तपाईँहरूलाई हार्दिक मंगलमय शुभकामना। तपाईँहरूको जीवन फलोस फलोस यही कामना गर्छु। आफ्नो क्षमता अनुसार, गच्छ अनुसार पर्वहरूलाई मनाऊ होइन। आज चाडपर्व मनाइसकेपछि भोलि पछुताउनु पर्ने अवस्था सिर्जना नहोस्, आफ्नो गच्छ अनुसारको पर्व मनाऊ भन्दै तपाईँको निम्ति यो गीत छोड्दै यो यात्राबाट बिदा माग्छु। हवस् त, नमस्कार, शुभरात्रि, शुभ सपना।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय हुने, एमालेमा दुई प्रतिवेदनले जुहारी, कांग्रेसको दुवै पक्ष महाधिवेशनको तयारीमा, बालिन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनासु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनासु शिविरको आधार मनासु हिमालको आधार शिविर यति बेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका 29 टोलीका 348 जना आरोही तथा उनीहरूका सहयोगीहरूले बेस क्याम्प खचाखच भरिएको बेस क्याम्प नजिकै रहेको सामा गाउँका मिंगर सेलिङ लामाले जानकारी दिएका छन्। चुम्बुनुब्री गाउँपालिका वडा नम्बर 1 स्थित 8163 मिटर अग्लो मनासु हिमाल आरोहणका लागि अनुमति लिएका 348 जना मध्ये धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आर्खेत स्योती आरूघाटबाट हेलिकप्टर चार्टर गरी सामा गाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठूलो साइजका सामान खच्चरलाई बोकाएर सामा गाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामा गाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। तैले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति दिएका मध्ये मनासुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसकी स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज 14 पर्साएकी बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रूपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 बिहिबार बिहान 4:30 अस्पताल छेउको सड़क पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने, महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर, अमानवीय र आपराधिक काम हो। उनले भनिन्, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे चाहिँ भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा, आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
2: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्से भन्दा माथि स्याप्रो बेसी, लिङलिङ, टिमुरे, खट्टे खोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 पाँच छ जना व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाई हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए उत्तम थापा। 4 अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाई किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफूले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रचय पाण्डेलाई भेट्न पुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढ़ी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढ़ीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजीयसँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे, परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त? तिमुरिया क्षेत्रको सबै परिस्थिति बताएर प्रजियाले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घण्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजीय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बारीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजीय पाण्डेले भनिरहेका थिए, तिमुरे र रसुवागढ़ी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बारीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौं। आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यसै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भुटेपछि उदय त्रिशुली नदीमा आएको हिमबारीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भुटेकोशी हिमबारी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिम चट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढ़ीको सन्नटा सिंगो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णवीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णवीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सड़क निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा 1 दशक अघि 900 मुगलिङ सड़कसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धारके 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धारके सड़क निर्माण गर्न 4 अर्ब 30 करोड़ रूपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 वटा ठूला हिमतालको पानी खटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सृजना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 वटा हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 वटा हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारी र तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङ्गुटु तथा मनाङको ठुलागी सहित 4 वटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरूड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढ़ेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठूलागी हिमताल पनि 0.7